0: वा टिकापुरमा भेला र मनाङमा यार्सा गुम्बा संकलन र बिक्री पाँच वर्ष यताकै कम। पाँच वर्ष अघि 107 किलो यार्सा बिक्री भएकोमा यो आर्थिक वर्षको फागुनसम्ममा 48 किलोमा सीमित यार्सा गुम्बाबाट संकलन हुने राजस्व पनि 32,62,000 14,82,000 झर्यो।
1: नमस्कार। BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सेनेगल विरुद्ध दुई गोल गरेका एक्लै नै बापेले फ्रान्सलाई फिफा विश्वकप 2026 विजय सुरुवात दिलाउनु भएको छ। उहाँ फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता समेत हुनुभएको छ भने विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुने होडमा आफ्नो नाम दर्ज गराउनु भएको छ।
1: किलियन एम्बाप्पेले सेनेगल विरुद्ध दुई गोल गर्दै फ्रान्सलाई जित मात्रै नभई विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएको हो। फिफा विश्वकप 2026 को पहिलो खेलमा दुई गोल गरेसँगै एम्बाप्पे फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भएको छ। उहाँले 58 गोल पूरा गर्दै ओलिभिए जिरूको 57 गोलको कीर्तिमान तोड्नु भएको हो। सेनेगल विरुद्धको दुई गोलसँगै एम्बाप्पेको विश्वकप गोल संख्या 14 पुगेको छ। यो सँगै उहाँले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका महान खेलाडी जस्ट फोन्टेनलाई पछि पार्नु भएको छ। मेसी र फोन्टेन दुवैको विश्वकपमा 13-13 गोल छ। विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बाप्पे अहिले गर्ड मुलरसँग संयुक्त रूपमा तेस्रो स्थानमा हुनुहुन्छ। शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बाप्पे अब त्यो कीर्तिमान भन्दा केवल दुई गोलले मात्रै पछाडि हुनुहुन्छ। सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बाप्पेले सन् 2026 पहिलो खेलमै दुई गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो। अझै करियरको उत्कर्षमा रहेका एम्बाप्पे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो। सेनेगल विरुद्धको प्रदर्शनले एम्बाप्पे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढ़िरहेको संकेत दिएको छ।
0: प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ। हिजोको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथिको छलफल भएको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा गर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थान र मध्य प्रदेशका एक दुई स्थानमा पनि वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी गण्डकी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको तराईका एक दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कालीकोटका तीनवटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेड पाण्डा भेटिएको छ। जिल्लाको तिला गुफा नगरपालिका, महावई गाउँपालिका र शुभकालिका गाउँपालिकामा रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्। तिला गुफा नगरपालिका 10 को रूरू बन्चु पाटन, शुभकालिका गाउँपालिका 6 को हाउडी लेकमा र महावई गाउँपालिका 2 को महावई पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको यिनीहरूले बताएका छन्। रेड पाण्डा विशेष गरी बाँस र नेगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्ने गर्छ। जंगलमा घाँस दाउरा गर्दा हुने मानवीय चाप, डडेलो र कुकुरको आक्रमणका कारण रेड पाण्डाको वासस्थान संकटमा पर्दै गएको संरक्षण कर्मीहरूले बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने काम शुरू गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप हो। भक्तपुर, कृतिपुर, मध्यपुर, थिमी, कपन, जोरपाटी तथा पेप्सिकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढ़ाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार मिलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै सिफ्टमा काम भइरहेको जनाएको छ। विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरिने जनाइएको छ। सिस्टम हस्तान्तरणपछि काठमाडौँवासीका घर घरमा नियमित रूपमा हेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: औषधि व्यवस्था विभागले एकै पटक 5,000 भन्दा बढी औषधि पसलको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समयभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन पत्र प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यसैले अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ। जेठ 28 नवीकरण म्याद समाप्त भएर स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ। हिजोको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथिको छलफल भएको थियो। सेनेगल विरूद्ध 2 गोल गरेका केलेन एम्बापेले फ्रान्सलाई फिफा विश्वकप 2026 विजयी शुरूआत दिलाउनु भएको छ। वहाँ फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुनुभएको छ भने विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुने होडमा आफ्नो नाम दर्ज गराउनु भएको छ।
1: केलेन एम्बापेले सेनेगल विरूद्ध 2 गोल गर्दै फ्रान्सलाई जित मात्रै नभई विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएको हो। फिफा विश्वकप 2026 पहिलो खेलमा 2 गोल गरेसँगै एम्बापे फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भएको छ। उहाँले 58 गोल पूरा गर्दै ओलिभिए जिरूको 57 गोलको कीर्तिमान तोड्नु भएको हो। सेनेगल विरूद्धको 2 गोलसँगै एम्बापेको विश्वकप गोल संख्या 14 पुगेको छ। यो सँगै उहाँले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका महान खेलाडी जस्ट फोन्टेनलाई पछि पार्नु भएको छ। मेसी र फोन्टेन दुवैको विश्वकपमा 13-13 गोल छ। विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बापे अहिले गर्ड मुलरसँग संयुक्त रूपमा 3रो स्थानमा हुनुहुन्छ। शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बापे अब त्यो कीर्तिमान भन्दा केवल 2 गोलले मात्रै पछाडि हुनुहुन्छ। सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बापेले सन् 2026 पहिलो खेलमै 2 गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो। अझै करियरको उत्कर्षमा रहेका एम्बापे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो। सेनेगल विरूद्धको प्रदर्शनले एम्बापे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढिरहेको संकेत दिएको छ।
0: सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9,600 पुगेको छ।
2: आयोग गठन गरेको महिना दिनमा 9,600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल 1 महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको छ।
0: जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थान र मध्य प्रदेशका 1-2 स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि केही स्थान

0: अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिक गर्नुभएको छ। सन् 2006 विश्वकप खेल्नुभएका मेस्सीले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सक्नु भएको थिएन। अल्जेरियासँगको खेलमा उहाँले ह्याट्रिक गर्नुभएको हो। मेस्सीले पहिलो हाफको 16 मिनट र दोस्रो हाफको 58 मिनट र 76 मिनटमा गोल गर्नुभएको हो। यो ह्याट्रिकसँगै विश्वकपमा मेस्सीको गोल संख्या 16 पुगेको छ। उहाँले जर्मनीका मिरस्लाभ क्लोजको रेकर्डसँग बराबरी गर्नुभएको छ। विश्वकप फुटबल प्रतियोगिता शुरू भएता अनलाइन ठगीका घटनामा उल्लेखनीय वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ।
1: साइबर ब्युरोका अनुसार प्रतियोगिता शुरू भएको पहिलो दिन 77 उजुरी दर्ता हुँदा ठगी रकम करिब 1,68,00,000 रुपियाँ थियो। पाँच दिनभित्रै उजुरी संख्या 115 पुगेको र ठगी रकम 2,29,00,000 रुपियाँ नाघेको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार यी तथ्याङ्क केवल उजुरीमा आधारित भएकाले वास्तविक क्षति अझ बढी हुन सक्ने अनुमान छ। प्रहरीले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म मार्फत निशुल्क विश्वकप हेर्ने लिङ्क भन्दै पठाइने सन्देश मार्फत प्रयोगकर्तालाई फसाउने क्रम बढेको बताएको छ। ती लिङ्क मार्फत एन्ड्रोइड एप डाउनलोड गराई मोबाइल ब्याङ्किङमा पहुँच लिएर रकम चोरी हुने गरेको पाइएको छ। साइबर ब्युरोले अनधिकृत एप इन्स्टल नगर्न, आधिकारिक सूचना मात्रै पालना गर्न र अनलाइन प्रमोशन प्रति सतर्क रहन आग्रह गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले पनि ह्याक वा शंकास्पद गतिविधिको सूचना आएमा खाता 48 घण्टासम्म रोक्का गर्ने व्यवस्था रहेको जनाएको छ। विशेषज्ञहरूले यस्ता ठगी मौसमी रूपमा बढ्ने प्रवृत्ति रहेको भन्दै प्रयोगकर्ता सचेत र समन्वित सरकारी संयन्त्रको अभावले समस्या जटिल बनेको टिप्पणी गरेका छन्।
0: चितवनमा बालक अपहरण गरी काठमाडौँ छिरेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणमा परेका बालकको उद्धार गरेको छ। अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाका अनुसार पक्राउ गिरोहलाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन चलान गरिएको छ। पक्राउ पर्ने 5 जना भारतीय नागरिक हुन्। 5 जना बेतिया बिहारका हुन्। 18 वर्षका सुजित कुमार, गोलु कुमार, विकी कुमार, मोहम्मद शाहिद र गोलु कुमार पक्राउ परेका हुन्। सोमबार बेलुकी नारायणगढ़बाट सो समूहले 16 वर्षीय ऋषभ गुप्तालाई अपहरण गरेको थियो। उनीहरूले बालक ऋषभलाई जबरजस्ती भारतीय नम्बर प्लेट भएको गाडीमा राखेर काठमाडौँ ल्याएका थिए। उनीहरू अपहरित बालक सहित गोङ्गो बुनावास पार्कको होटल फेमिलीमा रहेको सूचनाका आधारमा प्रहरीले खोज तलाश गरेको थियो। त्यहाँ बसेर अपहरणकारीले ऋषभका बुबासँग 22,00,000 रूपियाँ फिरौती मागिरहेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जालमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागू औषध सहित पक्राउ परेका छन्। दाङ तुलसीपुर उपमहानगरपालिका 2 भङ्के निवासी 24 वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराई धम्काई कुटपिट गरेको, आपत्तिजनक शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता डाक्टर हेम केसीले जानकारी दिनुभएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई घरबाटै विभिन्न प्रकारका लागू औषधका ट्याब्लेट सहित पक्राउ गरेको हो। घटनामा संलग्न रहेको आरोपमा 21 वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। पीड़ित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताउनु भएको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएलगतै चौतर्फी आलोचना भएको थियो। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउन थालिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप हो। भक्तपुर, कृतिपुर, मध्यपुर, थिमी, कपन, जोरपाटी तथा पेप्सिकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढ़ाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै शिफ्टमा काम हाल विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरिने जनाइएको छ। सिस्टम हस्तान्तरणपछि काठमाडौँवासीका घर घरमा नियमित रूपमा हेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: मेस्सीको ह्याट्रिक गोलमा विश्वकपमा अर्जेन्टिनाले अल्जेरियालाई हराएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले 3 गोल गर्नुभयो। उहाँले खेलको 17, 60 र 76 मिनटमा गोल गर्नुभएको हो। विश्वकप फुटबलमा मेस्सीको यो 16 गोल हो। यो सँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गर्नुभएको छ। मेस्सी र क्लोजपछि फ्रान्सका एम्बापेले 14 गोल गर्दै पछ्याइरहनु भएको छ। साविक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजयी शुरूआत गरेको हो। छैटौं पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाडी पनि बन्नुभएको छ। औषधि व्यवस्था विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ। यसै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ। जेठ 28 नवीकरण म्याद समाप्त भएर स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले आजदेखि 500 दरका नयाँ नोट चलन चल्तीमा लगाएको छ। बैंकले आज सूचना जारी गर्दै नयाँ नोट आजदेखि प्रचलनमा आएको जनाएको हो। गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत भएको नयाँ नोट साविकै आकार र रंगमा छन्। राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार 500 रूपियाँका जम्मा 30 लाख थान नयाँ नोटहरू चलन चल्तीमा ल्याइएको हो। विश्वकप फुटबल प्रतियोगिता सुरु भएता अनलाइन ठगीका घटनामा उल्लेखनीय वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ।
1: साइबर ब्यूरोका अनुसार प्रतियोगिता शुरू भएको पहिलो दिन 77 उजुरी दर्ता हुँदा ठगी रकम करिब 1,68,00,000 रुपियाँ थियो। पाँच दिनभित्रै उजुरी संख्या 115 पुगेको र ठगी रकम 2,29,00,000 रुपियाँ नागेको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार यी तथ्याङ्क केवल उजुरीमा आधारित भएकाले वास्तविक क्षति अझ बढी हुन सक्ने अनुमान छ। प्रहरीले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म मार्फत निशुल्क विश्वकप हेर्ने लिंक भन्दै पठाइने सन्देश मार्फत प्रयोगकर्तालाई फसाउने क्रम बढेको बताएको छ। ती लिंक मार्फत एन्ड्रोइड एप डाउनलोड गराई मोबाइल ब्याङ्किङमा पहुँच लिएर रकम चोरी हुने गरेको पाइएको छ। साइबर ब्यूरोले अनधिकृत एप इन्स्टल नगर्न, आधिकारिक सूचना मात्रै पालना गर्न र अनलाइन प्रमोशन प्रति सतर्क रहन आग्रह गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले पनि ह्याक वा शंकास्पद गतिविधिको सूचना आएमा खाता 48 घण्टासम्म रोक्का गर्ने व्यवस्था रहेको जनाएको छ। विशेषज्ञहरूले यस्ता ठगी मौसमी रूपमा बढ्ने प्रवृत्ति रहेको भन्दै प्रयोगकर्ता सचेत र समन्वित सरकारी संयन्त्रको अभावले समस्या जटिल बनेको टिप्पणी गरेका छन्।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको छ। हिजोको संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले आफूले नियुक्ति प्रक्रियामा नभई पार्टीको आन्तरिक टिकट वितरणका लागि नम्बर थपिने कुरा गरेको स्पष्ट पार्नुभएको छ।
2: एक नम्बरको विषयमा थोरै स्पष्ट पार्न चाहन्छु। एक नम्बर चाहिँ टिकट वितरणको क्रममा पार्टीमा योगदान दिएको व्यक्तिलाई थप्छ। मैले चाहिँ त्यो पार्टीको अधिवेशनमा बोलेको थिएँ र त्यहाँ चाहिँ साथीहरूले के प्रश्न गर्नुभएको थियो मलाई बोल्ने भन्दा पहिला भने, हामी पार्टीमा लागेर योगदान गरेका साथीहरूको पनि उही अनि ल्याटरल इन्ट्री आएर पनि उही टिकट पाउने हो भने स्थानीय तहको टिकट चाहिँ उही हुनु भएन। हामी पार्टीमा योगदान गरेको चाहिँ कम्तीमा केही त हुनु पर्यो, त्यस्तो विधि बनाउनु पर्यो भन्नुभएको थियो र त्यही विषयमा मैले त्यो अधिवेशनको क्रम प्रस्ट्याउँदाखेरि मैले भनेको म प्रस्ट्याउन चाहन्छु। पार्टी राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति झुकाव राखेर भोट हाल्ने या यस्तो केही गर्नु भएको छ भने पार्टीले टिकट वितरणको क्रममा एक नम्बर चाहिँ त्यस्तो व्यक्तिहरूलाई थप्छ है, अरू बाँकी नम्बर चाहिँ आफ्नै क्षमता योग्यता अनुशासनले कमाउनु पर्छ भन्ने मैले भनेको थिएँ। म यसलाई यहाँहरू मार्फत पुनः प्रस्ट्याउन चाहन्छु।
0: विश्वविद्यालयको उपकुलपति छनौट गर्न सरकारले बनाएको योग्यता प्रणाली भन्दा फरक हुने गरी रासोपा महामन्त्री बोर्लाकोटीले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।
3: PFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: औषधि व्यवस्था विभागले तोकिएको समयभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ। यसै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ। जेठ 28 नवीकरण म्याद समाप्त भएर स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। सेनेगल विरूद्ध 2 गोल गरेका केलेन एम्बापेले फ्रान्सलाई फिफा विश्वकप 2026 विजय शुरूआत दिलाउनु भएको छ। उहाँ फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुनुभएको छ भने विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुने होडमा आफ्नो नाम दर्ज गराउनु भएको छ।
4: केलेन एम्बापेले सेनेगल विरूद्ध 2 गोल गर्दै फ्रान्सलाई जित मात्रै नभई विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएको हो। फिफा विश्वकप 2026 पहिलो खेलमा 2 गोल गरेसँगै एम्बापे फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भएको छ। उहाँले 58 गोल पूरा गर्दै ओलिभिए जिरूको 57 गोलको कीर्तिमान तोड्नु भएको हो। सेनेगल विरूद्धको 2 गोलसँगै एम्बापेको विश्वकप गोल संख्या 14 पुगेको छ। यो सँगै उहाँले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका महान खेलाडी जस्ट फोन्टेनलाई पछि पार्नु भएको छ। मेसी र फोन्टेन दुवैको विश्वकपमा 13-13 गोल छ। विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बापे अहिले गर्ड मुलरसँग संयुक्त रूपमा तेस्रो स्थानमा हुनुहुन्छ। शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बापे अब त्यो कीर्तिमान भन्दा केवल 2 गोलले मात्रै पछाडि हुनुहुन्छ। सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बापेले सन् 2026 पहिलो खेलमै 2 गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो। अझै करियरको उत्कर्षमा रहेका एम्बापे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो। सेनेगल विरूद्धको प्रदर्शनले एम्बापे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढ़िरहेको संकेत दिएको छ।
3: यता मेसीको ह्याट्रिक गोलमा विश्वकपमा अर्जेन्टिनाले अल्जेरियालाई हराएको छ। अमेरिकाको कान्सस सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 3 गोल गर्नुभयो। उहाँले खेलको 17, 60 र 76 मिनटमा गोल गर्नुभएको। विश्वकपको फुटबलमा मेसीको यो 16 गोल हो। योसँगै मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गर्नुभएको छ। मेसी र क्लोजपछि फ्रान्सका एम्बापे 14 गोल गर्दै पछाइरहनु भएको छ। साविक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजय शुरूआत गरेको हो। 6 पटक विश्वकप खेल्ने मेसी पहिलो खेलाड़ी पनि बन्नुभएको छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9,600 पुगेको छ।
5: आयोग गठन गरेको महिना दिनमा 9,600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल एक महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको छ।
3: नेपाल राष्ट्र बैंकले आजदेखि 500 दरका नयाँ नोट चलन चल्तीमा ल्याएको छ। बैंकले आज सूचना जारी गर्दै नयाँ नोट आजदेखि प्रचलनमा आएको जनाएको हो। गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत भएको नयाँ नोट साविकै आकार र रंगमा छन्। राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार 500 रुपियाँका जम्मा

0: श्रम संस्कृति पार्टीका अध्यक्ष हरकिसान पाङले होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीको दिग्यो व्यवस्थापन छिटोभन्दा छिटो गर्न सरकारसँग आग्रह गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
1: सुकुमवासी अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरूलाई बेघर बनाउनु भयो, बेहाल स्थिति छ, र अहिले होल्डिङ सेन्टर्समा लाइक कृतिपुर लगायतका ठाउँहरूमा राखिएका होल्डिङ सेन्टर्समा खाना पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरू नै हुनुहुन्छ पक्कै पनि। मैले बुझ्दाखेरि उहाँहरूले आन्दोलन गरिरहेको दृश्यहरू हामीले देखिरहेका छौँ। त्यसतर्फ सरकारको तत्काल ध्यान आकर्षण होस् र राहत दिनुपर्ने ठाउँमा राहत दिने र व्यवस्थित गर्नुपर्ने तर्फ चाहिँ नै लाग्नुपर्छ। यसपालिको बजेटमा सहर व्यवस्थापन लगायतका विषयहरूमा बजेट छुटिएको देखिन्छ। त्यहाँबाट हुन्छ या कसरी हुन्छ, पुनर्वासको व्यवस्था होस्। र मेरो माग चाहिँ के छ भन्दाखेरि, उहाँहरू जहाँ हुनुहुन्थ्यो त्यहीँ एउटा राम्रो सिटी प्लानिङ गरेर उहाँहरूलाई फेरि पुनर्वास गराउँदाखेरि सरकारकै वाहवाही पनि हुने थियो।
0: सरकारले नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा खरिद प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4 सदस्यीय समिति गठन गरेको छ। सूचना तथा संचार मन्त्रालयका अनुसार 2083 असार 1 गतिको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयको तथ्यपूरक अध्ययन गरेर 21 दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका उपकरण सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यदेश दिइएको छ। यसअघि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट खरिद प्रकरणबारे पनि छानबिन समिति गठन गरेको थियो। आज नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य घटेको छ। सुन तोलामा 1200 र चाँदी 10 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलाको 2,97,300 कायम भएको छ भने चाँदी 4,980 कायम भएको छ। हिजो सुन तोलाको 2,98,500 र चाँदी 4,990 कारोबार भएको थियो। विश्वकप 2026 सहभागी इरानको राष्ट्रिय टोलीले खेल सकिने बित्तिकै केही घण्टाभित्रै देश छाड्नुपर्ने भएको छ। संयुक्त राज्य अमेरिकाका अधिकारीहरूका अनुसार यो नियम लस एन्जलस र सियालटलमा हुने समूह चरणका खेलपछि पनि लागू हुने बताइएको छ। राजनैतिक तनावपूर्ण वातावरणका बीच इरानले सोमबार लस एन्जलसमा न्यूजील्याण्डसँग समूहजीको खेलमा बराबरी खेलेको थियो, तर खेलपछि टोलीलाई केही घण्टामै अमेरिका छाड्न आदेश दिएको थियो। इरानका प्रशिक्षक आमिर घालेनोईले खेलपछि टोलीले सामान्य रिकभरीका लागि होटलमा बस्ने गरेको भए पनि केही घण्टामै मेक्सिको फर्कन बाध्य भएको बताउनु भएको छ। इरानी प्रतिनिधि मण्डल खेल सके लगतै करिब राति 8 बजे स्थानीय समय अनुसार अमेरिका छाडेर आफ्नो बेस क्याम्प मेक्सिको फर्किएको थियो। मेसीको ह्याट्रिक गोलमा विश्वकपमा अर्जेन्टिनाले अल्जेरियालाई हराएको छ। अमेरिकाको कान्सस सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 3 गोल गर्नुभयो। उहाँले खेलको 17, 60 र 76 मिनटमा गोल गर्नुभएको हो। विश्वकप फुटबलको मेसीको यो 16 गोल हो। यो सँगै मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मेर्सलोप क्लोजसँग बराबरी गर्नुभएको छ। मेसी र क्लोजपछि फ्रान्सका एम्बापेले 14 गोल गर्दै पछ्याइरहनु भएको छ। साविक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजय शुरूआत गरेको हो। 6 पटक विश्वकप खेल्ने मेसी पहिलो खेलाड़ी पनि बन्नुभएको छ। चितवनमा बालक अपहरण गरी काठमाडौँ छिरेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणमा परेका बालकको उद्धार गरेको छ। अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाका अनुसार पक्राउ गिरोहलाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन चलान गरिएको छ। पक्राउ पर्ने 5 भारतीय नागरिक हुन्, 5 बेतिया बिहारका हुन्। 18 वर्षका सुजित कुमार, गोलु कुमार, विक्की कुमार, मोहम्मद साज जित र गोलु कुमार पक्राउ परेका हुन्। सोमबार बेलुका नारायणगढ़बाट सो समूहले 16 वर्षीय ऋषभ गुप्तालाई अपहरण गरेको थियो। उनीहरूले बालक ऋषभलाई जबरजस्ती भारतीय नम्बर प्लेट भएको गाड़ीमा राखेर काठमाडौँ ल्याएका थिए। उनीहरू अपहरित बालकसहित गोङ्गोपुको नयाँबस पार्कको होटल फ्यामिलीमा रहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो। त्यहाँ बसेर अपहरणकारीले ऋषभका बुबासँग 22 लाख रुपियाँ फिरौती मागिरहेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जालमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागू औषध सहित पक्राउ परेका छन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: BFBS, Gorkha Radio.

0: प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध आफ्ना धारणा राखेका छन्। नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति संसदमा आएर सच्याउन रूलिङको माग दोहोर्याउनु भएको छ।
1: हामी सबै प्रतिपक्षी दलको एउटै अभिव्यक्ति छ, उक्त गलत अभिव्यक्ति संसदमै आएर सच्याइयोस्, सच्याउन उहाँलाई ठिक छ ल गलत छ, उहाँले दिएको भनेको कुरा सही छ भने हाम्रो सामु यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्, होइन भने त्यो उक्त विवादित गलत खास गरी सिमानाको विषयमा उहाँले दिएको गलत अभिव्यक्ति सच्याइयोस् र त्यो सच्याउनको लागि सभामुखज्यूबाट तत्काल रुलिङ होस् भन्न चाहन्छु। र अर्को कुरा हामीले फेरि पनि भनेका छौँ, संसदमा गलत अभिव्यक्ति दिइसकेपछि सभामुखबाट संसदबाट रेकर्ड संसदको रेकर्डबाट हटाउने कुरा हुन्छ भन्ने हामीले अपेक्षा गरेका थियौँ, त्यो आदेश हुन सकेन सभामुख महोदय। हामीले फेरि पटक पटक एउटै कुरा भन्नुहुन्छ, हामीले त्यही दुईटा कुरा सामान्य कुरा छ, प्रधानमन्त्रीज्यू आएर जवाब दिने, आफ्नो गल्ती सच्याउने र सभामुखजीले संसदको रेकर्डबाट उक्त गलत अभिव्यक्ति सच्याउने कुरा नै रेकर्डबाट हटाउने कुरा नै हामीले माग गरेका छौँ, त्यो कार्यान्वयन भयो भने हाम्रो माग एक हदसम्म पुरा हुन्छ।
0: उहाँले सरकारकै कारणले देशभर अराजकता बढेको आरोप लगाउनु भएको छ।
1: प्रधानमन्त्रीज्यू नै एकदम अराजक र गैर जिम्मेवार अभिव्यक्तिमा लागिराख्दाखेरि अहिले सरकारका प्रतिनिधिहरू मन्त्रीज्यूहरू नै गैर जिम्मेवार बन्ने र विवादित अभिव्यक्ति दिने कुरामा प्रतिस्पर्धा चलिराखेको छ। कहिले अर्थमन्त्रीज्यू रोस्टमबाट धम्की दिनुहुन्छ सांसदहरूलाई, हामी तिमीलाई यो देखाइदिन्छौँ, हामीले तिम्रा यी नदेखेका हो र भन्ने जस्तो धम्की दिनुहुन्छ। अर्कोतिर पूर्वाधार मन्त्रीज्यूहरू गएर कसैका खुट्टा भाँच्ने अभिव्यक्ति दिनुहुन्छ। संसदप्रति जवाबदेही हुने कुरा मात्रै होइन, कानुनप्रति पनि जवाबदेही हुने कुरा, कानुनलाई परिपालन गर्ने कुरामा सरकार नै यस्तो गैर जिम्मेवार भएपछि देश कसरी चल्छ सभामुख महोदय?
0: नेपाली काँग्रेसले सुकुम्बासी समस्या समाधानमा सरकारले चालेको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद अर्जुन नरसिंह घेसी,
2: वास्तविक सुकुम्बासीको पहिचान गरेर नदी किनार वन सिमाना अथवा चाहिँ सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारवाही गर्ने सरकारले जो आँट गरेका थियो त्यसलाई चाहिँ मैले साहसिक कदमकै रूपमा ल्याएको थिएँ। तर अहिले जुन खालको परिस्थितिहरू विकसित भएको छ सभामुखमा, ठाउँ ठाउँमा चाहिँ भोकभोकै सुकुम्बासीहरू बस्नुपर्ने थिए र तिनीहरूले भोकभोकै मात्रै होइन, बाल वृद्ध र बच्चाहरूले स्कुल जान नपाउने थिए र हिजो मात्रै अस्ति मात्रै होल्डिङ सेन्टरमा जुन किसिमको किर्तिपुरमा भयो त्यो अत्यन्त दुःखद मात्रै होइन, यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ। र यो वास्तवमै भन्ने हो भने यो घटनापछि काठमाडौँ वरपर मात्रै इन्द्रबहादुर राई बागमतीमा हाम फालेर 17 वर्षीय रविन तामाङ झुन्डिएर अर्को चाहिँ शान्तिनगरमा रवि तामाङको श्रीमती चाहिँ डोजर आतंकले गर्दा हर्ट फेल भएर मरेको र भोर भोजरात दर्जी किर्तिपुरमा अस्ति मात्रै मृत्यु भएको कुरा चाहिँ हामी सबैलाई थाहा छ। यसरी व्यापक रूपबाट जो आतंकित अवस्था सिर्जना गरिएको छ र एमनेस्टी इन्टरनेसनल ह्युमन राइट्स र नेपालका मानवाधिकारवादीहरूले जो गम्भीर रूपले उठाएका छन् यतात्र सरकारले गम्भीर भएर ध्यान आकर्षण।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई सरकारले भोकै राखेको भन्दै सभामुखको ध्यान आकर्षण गराउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
3: सुकुम्बासी अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरूलाई बेघर बनाउनु भयो, बेहाल स्थिति छ र अहिले होल्डिङ सेन्टर्समा लाइक कृतिपुर लगायतका ठाउँहरूमा राखिएका होल्डिङ सेन्टर्समा खाना पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरू नै हुनुहुन्छ पक्कै पनि, मैले बुझ्दाखेरि उहाँहरूले आन्दोलन गरिरहेको दृश्यहरू हामीले देखिरहेका छौँ। त्यसतर्फ सरकारको तत्काल ध्यानाकर्षण होस् र राहत दिनुपर्ने ठाउँमा राहत दिने र व्यवस्थित गर्नुपर्ने तर्फ चाहिँ नै लाग्नुपर्छ। यसपालिको बजेटमा सहर व्यवस्थापन लगायतका विषयहरूमा बजेट छुटिएको देखिन्छ, त्यहाँबाट हुन्छ या कसरी हुन्छ पुनर्वासको व्यवस्था होस्। र मेरो माग चाहिँ के छ भन्दाखेरि उहाँहरू जहाँ हुनुहुन्थ्यो त्यहीँ एउटा राम्रो सिटी प्लानिङ गरेर उहाँहरूलाई फेरि पुनर्वास गराउँदाखेरि सरकारकै वाहवाही पनि हुने थियो।
0: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले बढ्दो साइबर बुलिङप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखसँग महिला सांसदहरू सामान्य रूपमा हाँसेको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति उहाँको आपत्ति छ।
4: देशमा भइरहेको अहिले साइबर बुलिङ 90% महिला सांसदहरूलाई अहिले गरिएको जुन सम्माननीय सभामुखज्यूसँग जोडेर एउटा सामान्य हाँसोको कारण यो चाहिँ हामी संसद नै लज्जित भएको छौँ र समाज कहाँ जाँदैछ सम्माननीय सभामुख मार्फत यो
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हेप्पी बर्थडे भन्छ।

0: नेपाली काँग्रेसका सचेतक निष्कल राईले चिया पसलमा गएर चिया पिउन भ्याउने प्रधानमन्त्रीले चिया उद्योग र किसानको समस्या समाधानमा भने ध्यान नदिएको टिप्पणी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राई
1: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। भारतीय चिया बोर्डले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर एसओपी नामक नयाँ मापदण्ड लिएको छ। टेस्टिङ रिपोर्ट आउन 2 साता बढी लाग्ने, प्रतिवेदन नआएसम्म चिया बेच्न नपाइने र रिपोर्टमा थोरै समस्या आए उत्पादन भएको चिया नष्ट गर्नुपर्ने बाध्यता छ, जसका कारण सूर्योदय नगरपालिका भित्र मात्र 65 बढी र यो जिल्लाभरि तपाईँको 83 बढी चिया उद्योग बन्द गरिएको छ। तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन। मैले योसँग 7 पल्ट भयो यहाँ। हुन त सम्माननीय प्रधानमन्त्रीज्यू अन्य 2 माननीय मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ, तर वार्षिक 3 करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखेको छैन।
0: प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध धारणा राखेका छन्। नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति संसदमा आएर सच्याउन रुलिङको माग गर्नुभएको छ।
2: हामी सबै प्रतिपक्षी दलको एउटै अभिव्यक्ति छ, उक्त गलत अभिव्यक्ति संसदमै आएर सच्याइयोस्, सच्याउन उहाँलाई ठिक छ ल गलत छ, उहाँले दिएको भनेको कुरा सही छ भने हाम्रो सामु यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्, होइन भने त्यो उक्त विवादित गलत खास गरी सिमानाको विषयमा उहाँले दिएको गलत अभिव्यक्ति सच्याइयोस् र त्यो सच्याउनको लागि सभामुखज्यूबाट तत्काल रुलिङ होस् भन्न चाहन्छु। र अर्को कुरा हामीले फेरि पनि भनेका छौँ, संसदमा गलत अभिव्यक्ति दिइसकेपछि सभामुखबाट संसदबाट रेकर्ड संसदको रेकर्डबाट हटाउने कुरा हुन्छ भन्ने हामीले अपेक्षा गरेका थियौँ, त्यो आदेश हुन सकेन सभामुख महोदय। हामीले फेरि पटक पटक एउटै कुरा भन्नुहुन्छ, हामीले त्यही 2 कुरा सामान्य कुरा छ, प्रधानमन्त्रीज्यू आएर जवाब दिने, आफ्नो गल्ती सच्याउने र सभामुखजीले संसदको रेकर्डबाट उक्त गलत अभिव्यक्ति सच्याउने कुरा नै रेकर्डबाट हटाउने कुरा नै हामीले माग गरेका छौँ। त्यो कार्यान्वयन भयो भने हाम्रो माग 1 हदसम्म पुरा हुन्छ।
0: उहाँले सरकारकै कारण देशभर अराजकता बढेको आरोप समेत लगाउनु भएको छ।
2: प्रधानमन्त्रीज्यू नै एकदम अराजक र गैर जिम्मेवार अभिव्यक्तिमा लागिराख्दाखेरि अहिले सरकारका प्रतिनिधिहरू मन्त्रीज्यूहरू नै गैर जिम्मेवार बन्ने र विवादित अभिव्यक्ति दिने कुरामा प्रतिस्पर्धा चलिराखेको छ। कहिले अर्थमन्त्रीज्यू रोस्टमबाट धम्की दिनुहुन्छ सांसदहरूलाई, हामी तिमीलाई यो देखाइदिन्छौँ, हामीले तिमीलाई यी नदेखेका हो र भन्ने जस्तो धम्की दिनुहुन्छ। अर्कोतिर पूर्वाधार मन्त्रीज्यूहरू गएर कसैका खुट्टा भाँच्ने अभिव्यक्ति दिनुहुन्छ। संसदप्रति जवाबदेही हुने कुरा मात्रै होइन, कानुनप्रति पनि जवाबदेही हुने कुरा, कानुनलाई परिपालन गर्ने कुरामा सरकार नै यस्तो गैर जिम्मेवार भएपछि देश कसरी चल्छ सभामुख महोदय?
0: नेपाली काँग्रेसले सुकुम्बासी समस्या समाधानमा सरकारले चालेको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद अर्जुन नरसिंह केसी,
3: वास्तविक सुकुम्बासीको पहिचान गरेर नदी किनार वन सिमाना अथवा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारवाही गर्ने सरकारले जो आँट गरेका थियो त्यसलाई चाहिँ मैले साहसिक कदमकै रूपमा ल्याएको थिएँ। तर अहिले जुन खालको परिस्थितिहरू विकसित भएको छ सभामुखमा, ठाउँ ठाउँमा चाहिँ भोक भोकै सुकुम्बासीहरू बस्नु पर्ने थिए र तिनीहरूले भोक भोकै मात्रै होइन, बाल वृद्ध वृद्ध र बच्चाहरूले स्कुल जान नपाउने थिए र हिजो मात्रै अस्ति मात्रै होल्डिङ सेन्टरमा जुन किसिमको किर्तिपुरमा भयो त्यो अत्यन्त दुःखद मात्रै होइन, यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ। र यो वास्तवमै भन्ने हो भने यो घटनापछि काठमाडौँ वरपर मात्रै इन्द्रबहादुर राई बागमतीमा हाम फालेर 17 वर्षीय रविन तमाङ झुन्डिएर अर्को चाहिँ शान्तिनगरमा रवि तमाङको श्रीमती चाहिँ डोजर आतंकले गर्दा हर्ट फेल भएर मरेको र भोजरात दर्जी किर्तिपुरमा अस्ति मात्रै मृत्यु भएको कुरा चाहिँ हामी सबैलाई थाहा छ।
0: नेकपा एमालेका सांसद यशोदा कुमारी बरालले बढ्दो साइबर बुलिङ प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
4: देशमा भइरहेको अहिले साइबर बुलिङ 90% महिला सांसदहरूलाई अहिले गरिएको जुन सम्माननीय सभामुखज्यूसँग जोडेर एउटा सामान्य हाँसोको कारण यो चाहिँ हामी संसद नै लज्जित भएको छौँ र समाज कहाँ जाँदैछ सम्माननीय सभामुख मार्फत यो साइबर बुलिङका कुराहरूलाई ध्यान आकर्षण गराउन चाहन्छु।
0: पहिलो पटक विश्वकप खेलेको जोर्डन अस्ट्रियासँग पराजित भएको छ। आज सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अस्ट्रियाले जोर्डनलाई 3-1 हराएको हो। अस्ट्रियाका लागि रोमानो स्मिथ र मार्को आर्नो ट्रिपले गोल गर्नुभएको हो। हवस् त पाकिस्तानको यति नै। नमस्कार।

0: प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध आफ्ना धारणा राखेका छन्। नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति संसदमा आएर सच्याउन रूलिङको माग गर्नुभएको छ।
1: हामी सबै प्रतिपक्षी दलको एउटै अभिव्यक्ति छ, उक्त गलत अभिव्यक्ति संसदमै आएर सच्याइयोस्। सच्याउन उहाँलाई ठिक छ, ल गलत छ, उहाँले दिएको भनेको कुरा सही छ भने हाम्रो सामु यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्। होइन भने प्रधानमन्त्रीजी आएर जवाब दिने, आफ्नो गल्ती सच्याउने र सभामुखजीले संसदको रेकर्डबाट हटाउने कुरा नै हामीले माग गरेका छौँ।
0: उहाँले सरकारकै कारणले देशभर अराजकता बढेको आरोप लगाउनु भएको छ।
1: प्रधानमन्त्रीज्यू नै एकदम अराजक र गैर जिम्मेवार अभिव्यक्तिमा लागिराख्दाखेरि अहिले सरकारका प्रतिनिधिहरू मन्त्रीज्यूहरू नै गैर जिम्मेवार बन्ने र विवादित अभिव्यक्ति दिने कुरामा प्रतिस्पर्धा चलिराखेको छ। कहिले अर्थमन्त्रीज्यू रोस्टमबाट धम्की दिनुहुन्छ सांसदहरूलाई, हामी तिमीलाई यो देखाइदिन्छौँ, हामीले तिम्रा यी नदेखेका हो र भन्ने जस्तो धम्की दिनुहुन्छ। अर्कोतिर पूर्वाधार मन्त्रीज्यूहरू गएर कसैका खुट्टा भाँच्ने अभिव्यक्ति दिनुहुन्छ। संसदप्रति जवाबदेही हुने कुरा मात्रै होइन, कानुनप्रति पनि जवाबदेही हुने कुरा, कानुनलाई परिपालन गर्ने कुरामा सरकार नै यस्तो गैर जिम्मेवार भएपछि देश कसरी चल्छ सभामुख महोदय?
0: कांग्रेस प्रमुख सचेतक निष्कल राईले पसल चहार्दै चिया खान भ्याउने प्रधानमन्त्रीले चिया उद्योगी र किसानको समस्यामा भने वास्ता नगरेको आरोप लगाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राई,
2: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्ड्याएको करिब 3 दिन भयो। सूर्योदय नगरपालिकाभित्र मात्र 65 बढी र जिल्लाभरि तपाईँको 83 बढी चिया उद्योग बन्द गरिएको छ। तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन। मैले योसँग 7 पल्ट भयो यहाँ। हुन त सम्माननीय प्रधानमन्त्रीज्यू अन्य 2 माननीय मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ। तर वार्षिक 3 करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखेको छैन।
0: भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकारले समस्या समाधानका लागि पहल नगर्दा उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलामका 50 भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र 2 दर्जन चिया बगान छन्। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12 देखि 14 अर्ब बराबरको चिया उत्पादन हुने गरेको छ। झन्डै 60,000 श्रमिक कर्मचारी र किसान चिया यसमा संलग्न छन्। नेपाली कांग्रेसले सुकुम्बासी समस्या समाधानमा सरकारले चालेको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसी,
3: वास्तविक सुकुम्बासीको पहिचान गरेर नदी किनार वन सिमाना अथवा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारवाही गर्ने सरकारले जो आँट गरेका थियो त्यसलाई चाहिँ मैले साहसिक कदमकै रूपमा ल्याएको थिएँ। तर अहिले जुन खालको परिस्थितिहरू विकसित भएको छ सभामुखमा, ठाउँ ठाउँमा चाहिँ भोक भोकै सुकुम्बासीहरू बस्नु पर्ने थियो र तिनीहरूले भोक भोकै मात्रै होइन, बाल वृद्ध र बच्चाहरूले स्कुल जान नपाउने थिति र हिजो मात्रै अस्ति मात्रै होल्डिङ सेन्टरमा जुन किसिमको किर्तिपुरमा भयो त्यो अत्यन्त दुःखद मात्रै होइन, यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ। र यो वास्तवमै भन्ने हो भने यो घटनापछि काठमाडौँ वरपर मात्रै इन्द्रबहादुर राई बागमतीमा हाम फालेर 17 वर्षीय रविन तमाङ झुन्डिएर अर्को चाहिँ शान्तिनगरमा रवि तमाङको श्रीमती चाहिँ डोजर आतंकले गर्दा हर्ट फेल भएर मरेको र भोर भोजरात दर्जी किर्तिपुरमा अस्ति मात्रै मृत्यु भएको कुरा चाहिँ हामी सबैलाई थाहा छ। यसरी व्यापक रूपबाट जो आतंकी अवस्था सिर्जना गरिएको छ र एमनेस्टी इन्टरनेसनल ह्युमन राइट्स र नेपालका मानवाधिकारवादीहरूले जो गम्भीर रूपले उठाएका छन् यतात्र सरकारले गम्भीर भएर ध्यान आकर्षण।
0: कालीकोटका 3 स्थानीय तहमा दुर्लभ वन्यजन्तु रातो हाब्रे रेड पाण्डा भेटिएको छ। तिलागुफा महाबै र शुभकालिका गाउँपालिका रेड पाण्डा भेटिएको हुरनडेक नेपालका कालीकोट संयोजक दिलीप कुमार शाहीले जानकारी दिनुभएको हो। तिलागुफा 10 रुरुवन्सु पाटन, शुभकालिका 6 हाउडी लेकमा र महाबै 2 महाबै पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको हो। हुरनडेक नेपालले रेड पाण्डाको संरक्षणका लागि निगालो र बाँसको जंगल नमास्न स्थानीयलाई आग्रह गरेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि सेवामा नफर्केका प्राध्यापक कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउनु पर्छ।

0: नेकपाका सांसदहरूले प्रधानमन्त्री र मन्त्रीहरूकै कारण मुलुकमा अराजकता बढ़ेको आरोप लगाएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा सांसद गोपाल शर्मा,
1: प्रधानमन्त्रीज्यू नै एकदम अराजक र गैर जिम्मेवार अभिव्यक्तिमा लागिराख्दाखेरि अहिले सरकारका प्रतिनिधिहरू मन्त्रीज्यूहरू नै गैर जिम्मेवार बन्ने र विवादित अभिव्यक्ति दिने कुरामा प्रतिस्पर्धा चलिराखेको छ। कहिले अर्थमन्त्रीज्यू रोस्टमबाट धम्की दिनुहुन्छ सांसदहरूलाई, हामी तिमीलाई यो देखाइदिन्छौँ, हामीले तिमीलाई यी नदेखेका हो र भन्ने जस्तो धम्की दिनुहुन्छ। अर्कोतिर पूर्वाधार मन्त्रीज्यूहरू गएर कसैका खुट्टा भाँच्ने अभिव्यक्ति दिनुहुन्छ। संसदप्रति जवाबदेही हुने कुरा मात्रै होइन, कानुनप्रति पनि जवाबदेही हुने कुरा, कानुनलाई परिपालन गर्ने कुरामा सरकार नै यस्तो गैर जिम्मेवार भएपछि देश कसरी चल्छ सभामुख महोदय?
0: उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग पनि गर्नु भएको छ।
1: हामी सबै प्रतिपक्षी दलको एउटै अभिव्यक्ति छ, उक्त गलत अभिव्यक्ति संसदमै आएर सच्याइयोस्, सच्याउन उहाँलाई ठिक छ ल गलत छ, उहाँले दिएको भनेको कुरा सही छ भने हाम्रो सामु यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्। होइन भने प्रधानमन्त्रीज्यू आएर जवाब दिने, आफ्नो गल्ती सच्याउने र सभामुखजीले संसदको रेकर्डबाट हटाउने कुरा नै हामीले माग गरेका छौँ।
0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली श्रम स्वीकृति बिना कुवेतमा घरेलु श्रमिकको रूपमा काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले गैर कानूनी रूपमा बस्दा अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने बताउनु भएको हो। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भएको छ। ऐन संशोधनको मस्यौदा आउँदो आइतबार कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै नयाँ कानूनले पुराना कमजोरीलाई सुधार गर्ने बताउनुभयो। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकारले समस्या समाधानका लागि पहल नगर्दा उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलाममा 50 धेरै अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 धेरै चिया उद्योग र 2 दर्जन बढ़ी चिया बगान छन्। झापामा अर्थोडक्स र सिटीसी गरी वार्षिक 12-14 अर्ब बराबरको चिया उत्पादन हुने गरेको छ। झन्डै 60,000 श्रमिक कर्मचारी र किसान चिया व्यवसायमा संलग्न छन्। नेपाली कांग्रेसले सुकुम्बासी समस्या समाधानमा सरकारले चालेको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसी,
2: वास्तविक सुकुम्बासीको पहिचान गरेर नदी किनार वन सिमाना अथवा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारवाही गर्ने सरकारले जो आँट गरेका थियो त्यसलाई चाहिँ मैले साहसिक कदमकै रूपमा ल्याएको थिएँ। तर अहिले जुन खालको परिस्थितिहरू विकसित भएको छ ठाउँ ठाउँमा चाहिँ भोक भोकै सुकुम्बासीहरू बस्नु पर्ने थियो र तिनीहरूले भोक भोकै मात्रै होइन बाल वृद्ध र बच्चाहरूले स्कुल जान नपाउने थिए र हिजो मात्रै अस्ति मात्रै होल्डिङ सेन्टरमा जुन किसिमको कीर्तिपुरमा भयो त्यो अत्यन्त दुःखद मात्रै होइन, यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ। र यो वास्तवमै भन्ने हो भने यो घटनापछि काठमाडौँ वरपर मात्रै इन्द्रबहादुर राई बागमतीमा हाम फालेर 17 रविन तमाङ झुन्डिएर अर्को चाहिँ शान्तिनगरमा रवि तमाङको श्रीमती चाहिँ डोजर आतंकले गर्दा हर्टफेल भएर मरेको र भोजरात दर्जी कीर्तिपुरमा अस्ति मात्रै मृत्यु भएको कुरा चाहिँ हामी सबैलाई थाहा छ। यसरी व्यापक रूपबाट जो आतंकित अवस्था सिर्जना गरिएको छ र एमनेस्टी इन्टरनेसनल ह्युमन राइट्स र नेपालका मानवाधिकारवादीहरूले जो गम्भीर रूपले उठाएका छन् यतात्र सरकारले गम्भीर भएर ध्यान आकर्षण।
0: कालीकोटका 3 स्थानीय तहमा दुर्लभ वन्यजन्तु रातो हाब्रे रेड पाण्डा भेटिएको छ। तिला गुफा महाबई र शुभकालीका गाउँपालिका रेड पाण्डा भेटिएको हुरन्डेक नेपालका कालीकोट संयोजक दिलीप कुमार शाहीले जानकारी दिनुभएको हो। तिला गुफा 10 रुरुवंशु पाटन शुभकालिका 6 हाउडी लेकमा र महाबई 2 महाबई पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको हो। हुरन्डेक नेपालले रेड पाण्डाको संरक्षणका लागि निगालो र बाँसको जंगल नमास्न स्थानीयलाई आग्रह गरेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि सेवामा नफर्केका प्राध्यापक कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारका लागि शुल्क निर्धारण गरेको छ। महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिले 5,000 रूपियाँ शुल्क तिर्नुपर्नेछ। यस्तै पार्टी सभापतिको उम्मेद्वारले 51,000 र उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान 41,000 रूपियाँ बुझाउनुपर्नेछ। केन्द्रीय सदस्यका लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। रासोपाको विधान अनुसार उपसभापति दुई महामन्त्री चार सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष सहकोषाध्यक्ष प्रवक्ता एक जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। रासोपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। रासोपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको झण्डै 3,000 नागेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली श्रम स्वीकृति बिना कुवेतमा घरेलु श्रमिकको रूपमा काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा मन्त्रालय गत बजेटको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री यादवले गैर कानूनी रूपमा बस्दा अप्ठ्यारोमा पर्दा सहयोग गर्न कठिन हुने बताउनु भएको हो। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भएको छ। ऐन संशोधनको मस्यौदा आउँदो आइतबार कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै नयाँ कानूनले पुराना कमजोरीलाई सुधार गर्ने बताउनुभयो। चालू आर्थिक वर्षको 11 महिनामा वैदेशिक रोजगारीमा गएका 1,400 बढ़ी नेपालीको मृत्यु भएको छ। 2082 साउन 1 गतेदेखि 2083 जेठ मसान्तसम्म 1,438 नेपालीको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। बोर्डका अनुसार गत जेठ महिनामा मात्र वैदेशिक रोजगारीको सिलसिलामा 144 नेपालीको मृत्यु भएको छ। चालू आर्थिक वर्ष शुरू भएता वैदेशिक रोजगारीका क्रममा प्रत्येक महिना औसत 130 जना भन्दा बढ़ी र प्रत्येक दिन 4 जना भन्दा बढ़ी नेपालीको मृत्यु भएको बोर्डको तथ्याङ्कले देखाएको छ। बोर्डका अनुसार पछिल्लो 10 वर्ष 11 महिनामा वैदेशिक रोजगारीका सिलसिलामा 12,132 नेपालीले ज्यान गुमाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई सरकारले भोकै राखेको भन्दै सभामुखको ध्यान आकर्षण गराउनु भएको छ। आजको संसदमा बोल्दै सांसद साम्पाङ,
1: सुकुम्बासी अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरूलाई बेघर बनाउनु भयो, बेहाल स्थिति छ र अहिले होल्डिङ सेन्टर्समा लाइक कृतिपुर लगायतका ठाउँहरूमा राखिएका होल्डिङ सेन्टर्समा खाना पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरू नै हुनुहुन्छ पक्कै पनि। मैले बुझ्दाखेरि उहाँहरूले आन्दोलन गरिरहेको दृश्यहरू हामीले देखिरहेका छौँ। त्यसतर्फ सरकारको तत्काल ध्यान आकर्षण होस् र राहत दिनुपर्ने ठाउँमा राहत दिने र व्यवस्थित गर्नुपर्ने तर्फ चाहिँ नै लाग्नुपर्छ। यसपालिको बजेटमा सहर व्यवस्थापन लगायतका विषयहरूमा बजेट छुटिएको देखिन्छ। त्यहाँबाट हुन्छ या कसरी हुन्छ पुनर्वासको व्यवस्था होस् र मेरो माग चाहिँ के छ भन्दाखेरि उहाँहरू जहाँ हुनुहुन्थ्यो त्यहीँ एउटा राम्रो सिटी प्लानिङ गरेर उहाँहरूलाई फेरि पुनर्वास गराउँदाखेरि सरकारकै वाहवाही पनि हुने थियो।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा 1,20,00,000 कर्जा असुली गरी 59,00,000 बचत फिर्ता गरेको छ। समितिले जेठ महिनामा 10,000 भन्दा कम बचत भएका 8 सहकारीका 1,452 जनाको बचत फिर्ता गरेको हो। समितिले 59,04,000 बचत फिर्ता गरेको छ भने 122 जनाको 51,51,000 बचत मिलान तथा 12 सहकारीका ऋणीबाट 1,20,46,000 असुली गरेको छ। समितिले बचत फिर्ता ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि 2083 स्वीकृत गरी काम शुरू गरेको हो। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर ब्यासको पाइप बिछ्याउन थालिएको छ।
2: आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप हो। भक्तपुर, कृतिपुर, मध्यपुर, थिमी, कपन, जोरपाटी तथा पेप्सिकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढ़ाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर राम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै शिफ्टमा काम गरिरहेको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS गोरखा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: तुझे तक तक

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालको राजीनामा माग्नु भएको छ। 36 बुँदे असन्तुष्टि पत्र पठाउँदै उहाँले प्रचण्ड माधवले पार्टी हाँक्न नसकेको आरोप लगाउनु भएको हो। पत्रमा संयोजक र सहसंयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्न र नयाँ योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिन भनिएको छ। विगतमा ओली र प्रचण्डको दुई पाइलट मोडलले पार्टी दुर्घटनामा परेको स्मरण गराउँदै खनालले अहिले फेरि त्यस्तै गल्ती दोहोर्याएको बताउनु भएको छ। उहाँले पार्टी अब बल्छीमा परेको माछा जस्तै भएको टिप्पणी गर्दै प्रचण्ड र सहसंयोजक दुवैलाई मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू गरिने बताउनु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभएको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई लाल पूर्जा दिइन्छ कि दिइँदैन भनेर सोध्नु भएको थियो। जवाफमा मन्त्री रावलले असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने जानकारी दिनुभएको हो। कृषि मन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन सरकारले प्रयास गरिरहेको बताउनु भएको छ। आज संसदमा विनियोजन विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै सांसद चौधरी
1: रासायनिक मल माथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड र प्रदेशमा सशर्त अनुदान 11 करोड 24 लाख बजेट प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि 32 अर्ब 46 करोड रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यज्यूहरूलाई जानकारी गराउन चाहन्छु। साथै आगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापनको कार्ययोजना समेत तयार भइसकेको जानकारी गराउन चाहन्छु र मल वितरणमा संघ प्रदेश स्थानीय तहको सबैको बराबर सहभागितामा चाहिँ हामीले मल वितरण गराउँदै गरेको पनि जानकारी गराउन चाहन्छु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारका लागि शुल्क निर्धारण गरेको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिले 5,000 रूपियाँ शुल्क तिर्नुपर्नेछ। यस्तै पार्टी सभापतिको उम्मेद्वारले 51,000 र उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान 41,000 रूपियाँ बुझाउनुपर्नेछ। केन्द्रीय सदस्यका लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। रासोपाको विधान अनुसार उपसभापति, 2 महामन्त्री, 4 सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। रासोपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। रासोपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झन्नै 3,000 नाघेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा 1,20,00,000 कर्जा असुली गरी 59,00,000 बचत फिर्ता गरेको छ। समितिले जेठ महिनामा 10,000 भन्दा कम बचत भएका 8 सहकारीका 1,452 जनाको बचत फिर्ता गरेको हो। समितिले 59,04,000 बचत फिर्ता गरेको छ भने 122 जनाको 51,51,000 बचत मिलान तथा 12 सहकारीका ऋणीबाट 1,20,46,000 असुली गरेको छ। समितिले बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि 2083 स्वीकृत गरी काम शुरू गरेको हो। एकजना रसियाली युद्ध विज्ञले रसियाको अर्को निशाना बेलायत बन्ने चेतावनी दिएकी छन्। क्षेप्यास्त्र आक्रमणबाट जोगिएका र युक्रेन युद्धको अग्रमोर्चामा 3 वर्ष खटिएकी एलिजाबेथ बुलकले अझै पनि बेलायतले चुनौती बुझ्न नसकेको टिप्पणी गर्नुभएको हो। BFES संवाददाता रोजी लेडनसँग कुरा गर्दै युद्ध विज्ञ बुलक।
2: Just weeks after Russia's full-scale invasion of Ukraine, Elizabeth Bullock drove into a country under attack.
3: In the early days it was just fear. There was so much fear.
0: अहिलेसम्मका खबर यति नै।
4: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो सातादेखि सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण कार्य शुरू गरिने बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले राज्य कोषबाट सहकारी पीड़ितको रकम फिर्ता नगरिएको प्रष्ट पार्नु भएको छ।
4: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट एक पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो तीन महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको 59,04,600 बचत फिर्ता गरिएको छ। साथै तीन महिनाभित्र 3,54,49,000 रुपियाँ ऋण असुली भइसकेको छ। उक्त रकम सम्बन्धित संस्थाका संचालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र ब्याङ्क खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएको हो।
3: नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालको राजीनामा माग्नु भएको छ। 36 बुँदे असन्तुष्टि पत्र पठाउँदै उहाँले प्रचण्ड माधवले पार्टी हाँक्न नसकेको आरोप लगाउनु भएको हो। पत्रमा संयोजक र सहसंयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्न र नयाँ योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटिलाई अधिकार दिन भनिएको छ। विगतमा ओली र प्रचण्डको दुई पाइलट मोडेलले पार्टी दुर्घटनामा परेको स्मरण गराउँदै खनालले अहिले फेरि त्यस्तै गल्ती दोहोर्याएको बताउनु भएको छ। उहाँले पार्टी अब बल्छीमा परेको माछा जस्तै भएको टिप्पणी गर्दै प्रचण्ड र माधव दुवैलाई मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको हो। कृषि मन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन सरकारले प्रयास गरिरहेको बताउनु भएको छ। आज संसदमा विनियोजन विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै मन्त्री चौधरी
5: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको र मान्य सदस्यज्यूहरूलाई जानकारी गराउन चाहन्छु। साथै आगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापनको कार्ययोजना समेत तयार भइसकेको जानकारी गराउन चाहन्छु र मल वितरणमा संघ, प्रदेश, स्थानीय तहको सबैको बराबर सहभागितामा चाहिँ हामीले मल वितरण गराउँदै गरेको पनि जानकारी गराउन चाहन्छु।
3: एकजना रसियाली युद्ध विज्ञले रसियाको अर्को निशाना बेलायत बन्ने चेतावनी दिएकी छन्। क्षेप्यास्त्र आक्रमणबाट जोगिएका र युक्रेन युद्धको अग्रमोर्चामा 3 वर्ष खटेकी एलिजाबेथ बुलकले अझै पनि बेलायतले चुनौती बुझ्न नसकेको टिप्पणी गर्नुभएको हो। बीएफपीएस संवाददाता रोजी लेडनसँग कुरा गर्दै युद्ध विज्ञ बुलक
6: Just weeks after Russia's full-scale invasion of Ukraine, Elizabeth Bullock drove into a country under attack.
7: In the early days it was just fear. There was so much fear. I remember crossing the border for the first time and you felt the air change. Kyiv was like a ghost city. Just soldiers, a few civilians, very different.
6: She spent time in the city of Mykolaiv, where she and her team came under direct Russian attack.
7: If we had been asleep at the other end of the building, we would have been dead because we would have been closer to the impact.
6: What do you take away from that?
7: How much Russia weaponizes civilians. Which may sound very obvious, we all know about the strikes on the power grids, but living it is something different.
6: And Elizabeth says Moscow is not afraid to use those tactics against the UK.
7: We are framed as the greatest external threat. I learned from watching Russia Today, their main propaganda channel, the amount they talk about us after Ukraine, I would say it's mostly the UK.
6: Do we take disinformation seriously enough?
7: They only recognize strength. they will test openings, they will test to see what we will respond to. If we have a sufficient deterrent, they will not attack. If we do not, they will.
3: बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्रेको छ। हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सभामुख डोलप्रसाद अर्याल आज पनि प्रतिपक्षका सांसदहरूको निशानामा बन्नुभएको छ। काँग्रेस सांसदले रासोपासँगको सम्बन्धमाथि प्रश्न उठाउँदा श्रम संस्कृतिका सांसदले सभामुखको आसन अगाडि बेल घेराउसम्म गरेका छन्।
1: मन्त्रालयगत बजेटमाथिको प्रश्नोत्तरमा उद्योग मन्त्री गौरी कुमारी यादवले श्रम संस्कृतिका सांसद हर्कराज राईले सोधेको प्रश्नको जवाफ नदिएपछि विवाद शुरु भएको हो।
2: म मन्त्रीज्यूलाई एउटै मात्रै प्रश्न राख्न चाहन्छु, संगीत खेलकुद र चलचित्रलाई पनि हामीले उद्योग मान्न सक्छौँ या सक्दैनौँ? मान्न सक्छौँ भने त्यस क्षेत्रमा हामीले बजेट विनियोजन के कति गरेका छौँ, यसको उत्तर दिनुहोला।
1: मन्त्री यादवले आफ्नो प्रश्नको जवाफ नदिएपछि सांसद हर्क साम्पाङले उठेर विरोध गर्न थाल्नु भएको हो। मन्त्रीले जवाफ दिने आश्वासन दिँदै अरियालले साम्पाङलाई मनाउने प्रयास पनि गर्नुभएको थियो।
3: मान्य सदस्य बस्नुहोस्, अहिले यहाँ वाद विवाद नगरौं। मान्य सदस्य, स्पष्टीकरणमाथि फेरि स्पष्टीकरण हुँदैन। आगामी दिनमा मान्य मन्त्रीले फेरि यहाँको प्रश्न उत्तर दिनुहुनेछ। मान्य सदस्य बस्नुहोस्।
1: यही बीचमा रासोपा सांसद मनिष झाले नियमावलीको नियम 54 गलत व्याख्या गर्दै सांसद साम्पाङमाथि घोषपेच समेत गर्नुभएको थियो।
4: 54 उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। भन्द्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। सम्बन्धित माननीय सांसदज्यूलाई यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु।
1: प्रतिनिधि सभा नियमावलीको नियम 54 कुनै प्रश्नको उत्तर दिँदा राष्ट्रिय वा सार्वजनिक हित विपरीत हुने देखिएमा त्यस्तो प्रश्नको उत्तर दिन इन्कार गर्न सकिने व्यवस्था छ। सांसद साम्पाङले राष्ट्रिय र सार्वजनिक हित विपरीतको प्रश्न नसोधेको भन्दै श्रम संस्कृतिकै अर्का सांसद ध्रुवराज राईले रासोपा सांसद झालाई जवाफ फर्काउनु भएको थियो।
5: यो अहिले नियमावलीको 54 उत्तर दिने स्वीकार गर्न नसक्ने भन्ने कुरा चाहिँ अहिले उठेको विषयमा होइन, राष्ट्रियताको विषयमा चाहिँ हाम्रो राष्ट्रलाई हित विपरीत हुन्छ भन्ने भन्ने विषयवस्तु बुझिन्छ यहाँको आशय। त्यसो हुँदाखेरि नियमावलीको यो विषयमा पनि अध्ययन गर्नका लागि सम्बन्धित मानवजीवलाई अनुरोध गर्न चाहन्छु।
1: मन्त्रीले आउँदा दिनमा पनि जवाफ दिन सक्ने भन्दै सभामुखले पटक पटक थुम्थुम्याउने प्रयास गरे पनि सांसद साम्पाङले उभिएरै जवाफ मागेपछि सभामुखले बस्न आदेश दिँदै बैठक अगाडि बढाउनु भएको हो।
3: मान्य सदस्यलाई म बस्न आदेश गर्छु।
1: केही बेर बसेका साम्पाङले फेरि उठेर विरोध गरेसँगै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेका थिए। वेल घेराउ गरेका सांसदहरूलाई सभामुखले चेतावनी समेत दिनुभएको छ।
3: सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु।
1: सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेकै बैठकमा काँग्रेस सांसदले समेत सभामुखमाथि प्रहार गरेका छन्। सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति नहटाएको भन्दै काँग्रेस सांसद डाक्टर चन्द्रमोहन यादव,
6: सभामुख महोदय, हाम्रो गरिमामा जो सामने कुर्सीमा बस्नुभन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो के सभामुख महोदय? अहिलेसम्म त्यो पहिलेको जो पार्टी थियो रासोपा यहाँको, त्योसँगको नाभि काट्न सक्नु भएको छैन कि क्या हो?
1: सांसद यादवको यो अभिव्यक्तिलाई लिएर रासोपा सांसद गणेश कार्कीले नियमापत्ति गर्नुभएको थियो। विपक्षी सांसदले आफ्नो आचरणमाथि प्रश्न उठाएपछि सभामुख अरियाले ध्यान आकर्षण भएको भन्दै बैठक चलाउनु भएको थियो।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार 3 सातादेखि सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण कार्य शुरू गरिने बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वहाँले राज्य कोषबाट सहकारी पीड़ितको रकम फिर्ता नगरिएको पनि प्रष्ट पार्नु भएको हो।
7: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट एक पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्य ज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको 59,04,600 बचत फिर्ता गरिएको छ। साथै 3 महिनाभित्र 3,54,49,000 रुपियाँ ऋण असुली भइसकेको छ। उक्त रकम सम्बन्धित संस्थाका संचालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र बैंक खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएको हो।
0: नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव नेपालको राजीनामा माग्नु भएको छ। 36 बुधे असन्तुष्टि पत्र पठाउँदै वहाँले प्रचण्ड माधवले पार्टी हाँक्न नसकेको आरोप लगाउनु भएको हो। पत्रमा संयोजक र सह संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्न र नयाँ योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटिलाई अधिकार दिन भनिएको छ। विगतमा ओली र प्रचण्डको दुई पायलट मोडलले पार्टी दुर्घटनामा परेको स्मरण गराउँदै खनालले अहिले फेरि त्यस्तै गल्ती दोहोर्याएको बताउनु भएको छ। उहाँले पार्टी अब बल्छीमा परेको माछा जस्तै भएको टिप्पणी गर्दै प्रचण्ड र माधव कुमार नेपाल दुवैलाई मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको हो। कृषि मन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन सरकारले प्रयास गरिरहेको बताउनु भएको छ। आज प्रतिनिधि सभामा विनियोजन विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै मन्त्री चौधरी
8: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदान का लागि संघमा 35 करोड र प्रदेशमा सशर्त अनुदान 11 करोड 24 लाख बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि 32 अर्ब 46 करोड रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको र मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु।
0: अब खबर फटाफट।
1: कैलालीको धनगढी एक जोकैयाका मंगल चौधरीलाई च्याउ खेतीले फलिफाप। 15 टनलमा च्याउ लगाउँदा वार्षिक 20 लाखसम्मको बिक्री। कामदार र अरू खर्च कटाएर 10 लाख बचत गर्दै। धनकुटाको हिले चोकरोक भिरगाउँ मधुगंगा सड़क खण्डमा ट्र्याक खोलेको 26 वर्षपछि कालो पत्रेको काम शुरू। विश्व बैंकको 36 करोड़ अनुदान सहयोगमा धनकुटा एक हिले चोकरोक र भिरगाउँ हुँदै मधुगंगासम्म धमाधम कालो पत्रेको काम हुँदै। कैलालीको टिकापुर नगरपालिका क्षयरोगका बिरामी पहिचान गर्दै नगरभित्र क्षयरोगी भए नभएको पत्ता लगाउन शिविर आयोजना र समूह समूह बनाएर नमूना संकलन गरिँदै टिकापुरका 174 जना क्षयरोगको औषधि खाँदै। बागमती सरकारले प्रदेशभित्रका अति विपन्न 1000 परिवारलाई सुरक्षित आवास बनाइदिने। विपन्न आवास निर्माणका लागि 20 करोड़को बजेट। पर्वतको बिहारी गाउँपालिका दूध किसानलाई लिटरमा 7.5 रूपियाँको दरले अनुदान दिँदै गाउँपालिकाभित्रका दूध संकलन ढुवानी र बिक्री वितरण गर्ने सहकारी र व्यावसायिक फार्मलाई पनि अनुदान कार्यक्रममा सहभागी हुन सूचना। भोजपुर पवादुङमा छ ठूलो दुम्बामा पिखुवा भेडाबारी सिंचाई कुलो निर्माण। आयोजनापछि 500 रोपनी भन्दा बढी जग्गामा सिंचाई पुग्ने।
0: एकजना रसियाली युद्ध विज्ञले रसियाको अर्को निशाना बेलायत भन्ने चेतावनी दिएकी छन्। क्षेप्यास्त्र आक्रमणबाट जोगिएका र युक्रेन युद्धको अग्रमोर्चामा 3 वर्ष खटिएकी एलिजाबेथ बुलकले अझै पनि बेलायतको चुनौती बुझ्न नसकेको टिप्पणी गर्नुभएको हो। बीएफए संवाददाता रोजी लेडनसँग कुरा गर्दै युद्ध विज्ञ बुलक
9: जस्ट वीक्स आफ्टर रशियाज फुल स्केल इन्भेजन अफ युक्रेन एलिजाबेथ बुलक ड्रोव इन टु अ कन्ट्री अन्डर अट्याक
10: इन द अर्ली डेज इट वाज जस्ट फियर. There was so much fear. I remember crossing the border for the first time and you felt the air change. Kyiv was like a ghost city. Just soldiers, a few civilians, very different.
9: She spent time in the city of Mykolaiv, where she and her team came under direct Russian attack.
10: If we had been asleep at the other end of the building, we would have been dead because we would have been closer to the impact.
9: What do you take away from that?
10: How much Russia weaponizes civilians. Which may sound very obvious, we all know about the strikes on the power grids, but living it is something different.
9: And Elizabeth says Moscow is not afraid to use those tactics against the UK.
10: We are framed as the greatest external threat. I learned from watching Russia Today, their main propaganda channel, the amount they talk about us after Ukraine, I would say it's mostly the UK.
0: बेलायती फुटबल मुख्य प्रशिक्षक थोमस टुहलले अंग्रेज समर्थकलाई आज राति गौरवान्वित बनाउने दावी गर्नुभएको छ। आज इंग्ल्याण्डले डालासमा क्रोएसियाको सामना गर्दैछ। 2018 रसिया विश्वकपमा ग्यारेथ साउथगेटको प्रशिक्षणमा इंग्ल्याण्ड सेमी फाइनलमा पुगेको थियो। इंग्ल्याण्डले सन् 1966 विश्वकप जितेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर आठ मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
2: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने जानकारी गराउन चाहन्छु।
0: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
3: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूको केही इस्युहरू चाहिँ छन्।
0: र तेहरानले आफ्ना दायित्व पुरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कारवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्यान्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अंतिम दिन उनले भने, होइन, यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौँ, उनीहरूमाथि बम खसाल्नेछौँ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौँ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलोपटक 3 इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढेका छन्। हुर्मुज जलमार्गमा झण्डै 600 पानीजहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले OECD आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेसनल इनर्जी एजेन्सीले मे महिनामा खाडी क्षेत्रको द्वन्द्वका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा हुर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार बिस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले उत्तर किबु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलङ्काको भ्रष्टाचार विरुद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरुद्ध सरकारको खर्चमा UKमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न सङ्घर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो BBC नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
1: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ? यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौँ। उहाँहरूले कहिले पाउनुहुन्छ?
0: जवाफमा मन्त्री रावलले भनिन्,
2: अब हामीले काम सुरुवात गरिसकेका छौँ। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने कुरा मैले यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौँ र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौँ।
0: त्यस्तै नेपाली काङ्ग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
5: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
0: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
6: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैँची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
7: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्या सबहरूलाई पोलिसी डिपार्चर दिन जरुरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढाइरहेको छ।
0: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठुला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड रुपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पाइलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रुपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
8: हाम्रो मन्त्रालयले अल्पकालीन बिमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बिमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बिमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बिमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बिमालाई साबिकको स्वास्थ्य बिमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
0: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाइबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौँ।
9: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अलि अगाडि पनि हामीले 2 हप्ता जतिलाई व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार अस्पताल हुन्छ जहाँ त्यसको औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ, यो तत्कालीन व्यवस्था हो।
0: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौँ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
9: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडै ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको, त्यो केही समयका लागि पुग्छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध,
0: केही समय भनेको चाहिँ एक दुई साता,
9: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
0: यो पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
9: यो पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ, हामी त्यो गर्छौँ।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसङ्ग संक्षेपमा, सडक विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी बर्खायाममा अवरुद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सडक कार्यालयहरूलाई डोजर र एक्सभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरुद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सडकहरूमा बर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कारवाही सुरु गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
4: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने, यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौँ, टाउकोमा बम खसालिदिनेछौँ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबुत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्यपूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जित नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको सङ्कटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सभामुख डोलप्रसाद अर्याल आज पनि प्रतिपक्षका सांसदहरूको निशानामा पर्नु भएको छ। काँग्रेस सांसदले रासोपासँगको सम्बन्धमाथि प्रश्न उठाउँदा श्रम संस्कृतिका सांसदले सभामुखको आसन अगाडि वेल घेराउसम्म गरेका छन्।
1: मन्त्रालयगत बजेटमाथिको प्रश्नोत्तरमा उद्योग मन्त्री गौरी कुमारी यादवले श्रम संस्कृतिका सांसद हर्कराज राईले सोधेको प्रश्नको जवाब नदिएपछि विवाद शुरू भएको हो।
2: म मन्त्रीज्यूलाई एउटै मात्रै प्रश्न राख्न चाहन्छु, संगीत खेलकुद र चलचित्रलाई पनि हामीले उद्योग मान्न सक्छौँ या सक्दैनौँ? मान्न सक्छौँ भने त्यस क्षेत्रमा हामीले बजेट विनियोजन के कति गरेका छौँ, यसको उत्तर दिनुहोला।
1: मन्त्री यादवले आफ्नो प्रश्नको जवाफ नदिएपछि सांसद हर्क साम्पाङले उठेर विरोध गर्न थाल्नु भएको हो। मन्त्रीले जवाफ दिने आश्वासन दिँदै अरियालले साम्पाङलाई मनाउने प्रयास पनि गर्नु भएको थियो।
3: मान्य सदस्य बस्नुहोस्, अहिले यहाँ वाद विवाद नगरौं। मान्य सदस्य, स्पष्टीकरण माथि फेरि स्पष्टीकरण हुँदैन, आगामी दिनमा मान्य मन्त्रीले फेरि यहाँको प्रश्न उत्तर दिनुहुनेछ। मान्य सदस्य बस्नुहोस्।
1: यही बीचमा रासोपा सांसद मनिष झाले नियमावलीको नियम 54 गलत व्याख्या गर्दै सांसद साम्पाङमाथि घोषपेच समेत गर्नु भएको थियो।
4: 54 नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। भन्द्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। सम्बन्धित माननीय सांसदज्यूलाई यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु।
1: प्रतिनिधि सभा नियमावलीको नियम 54 कुनै प्रश्नको उत्तर दिँदा राष्ट्रिय वा सार्वजनिक हित विपरीत हुने देखिएमा त्यस्तो प्रश्नको उत्तर दिन इन्कार गर्न सकिने व्यवस्था छ। सांसद साम्पाङले राष्ट्रिय र सार्वजनिक हित विपरीतको प्रश्न नसोधेको भन्दै श्रम संस्कृतिकै अर्का सांसद ध्रुवराज राईले रासोपा सांसद झालाई जवाफ फर्काउनु भएको थियो।
5: यो अहिले नियमावलीको 54 उत्तर दिने स्वीकार गर्न नसक्ने भन्ने कुरा चाहिँ अहिले उठेको विषयमा होइन, राष्ट्रियताको विषयमा चाहिँ हाम्रो राष्ट्रलाई हित विपरीत हुन्छ भन्ने विषयवस्तु बुझिन्छ यहाँको आशय। त्यसो हुँदाखेरि नियमावलीको यो विषयमा पनि अध्ययन गर्नको लागि सम्बन्धित मानवजीवलाई अनुरोध गर्न चाहन्छु।
1: मन्त्रीले आउँदा दिनमा पनि जवाफ दिन सक्ने भन्दै सभामुखले पटक पटक थुम्थुम्याउने प्रयास गरे पनि सांसद साम्पाङले उभिएरै जवाफ मागेपछि सभामुखले बस्न आदेश दिँदै बैठक अगाडि बढाउनु भएको हो।
3: मान्य सदस्यलाई म बस्न आदेश गर्छु।
1: केही बेर बसेका साम्पाङले फेरि उठेर विरोध गरेसँगै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेका थिए। वेल घेराउ गरेका सांसदहरूलाई सभामुखले चेतावनी समेत दिनुभएको छ।
3: सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु।
1: सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेकै बैठकमा काँग्रेस सांसदले समेत सभामुखमाथि प्रहार गरेका छन्। सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति नअटाएको भन्दै काँग्रेस सांसद डाक्टर चन्द्रमोहन यादव,
6: सभामुख महोदय, हाम्रो गरिमामा जो सामने कुर्सीमा बस्नुभन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो, के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको जो पार्टी थियो रासोपा यहाँको त्योसँगको नाभि काट्न सक्नु भएको छैन कि क्या हो?
1: सांसद यादवको यो अभिव्यक्तिलाई लिएर रासोपा सांसद गणेश कार्कीले नियमापत्ति गर्नुभएको थियो। विपक्षी सांसदले आफ्नो आचरणमाथि प्रश्न उठाएपछि सभामुख अरियालले ध्यान आकर्षण भएको भन्दै बैठक चलाउनु भएको थियो।
0: विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवैजनालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आदेशमा अग्रवालको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि भनिएको छ। भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। मुद्दाको सुनवाई गर्दै विशेष अदालतले पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। सुदूरपश्चिम प्रदेशको बहुप्रत्यक्षिक दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% सकिएको छ। एक वर्ष अघि शुरू भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म 12.85% भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायतका संरचना निर्माण भइरहेको छ। अहिले बन्दरगाहमा टर्मिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन्। तोकेको अवधिमै सम्पन्न गर्ने लक्ष्यका साथ अघि सारिएको परियोजनाको निर्माण लागत 2 अर्ब 37 करोड़ भारतीय रुपियाँ रहेको छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवं संवेदनशीलताप्रति रहिआएको प्रतिबद्धता दोहोऱ्याइएको पनि मन्त्रालयले उल्लेख गरेको छ। द्विपक्षबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण जस्ता विषयमा छलफल भएको थियो। भेटवार्ता पश्चात मन्त्री खनाल चिनिया विदेश मन्त्री वाङ येले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो। कञ्चनपुरमा बनिरहेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको छ। एक वर्ष अघि सुरु भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म 12.85% भौतिक प्रगति भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो। उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायत संरचना निर्माणको काम भइरहेको छ। अहिले बन्दरगाहमा टर्मिनल, भन्सार भवन र अन्य आवश्यक संरचना निर्माण भइरहेका छन्। तोकिएका अवधि 30 महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेको परियोजना निर्माण लागत भारतीय रूपियाँमा 2.37 अर्ब रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघले कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ। भारतीय चिया बोर्डले मे 1 लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिज र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने व्यावहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध पैदा भएको महासंघले जनाएको छ। नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक रहेको उल्लेख गर्दै महासंघले तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको छ। चिया क्षेत्रमा आश्रित किसान, मजदुर र उद्यमीको भविष्यसँग जोडिएको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी समाधान गर्न सरकारसँग माग गरिएको छ। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको छ। विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवैजनालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आदेशमा अग्रवालको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि भनिएको छ। भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। मुद्दाको सुनवाई गर्दै विशेष अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि सेवामा नफर्किएका प्राध्यापक कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। सार्वजनिक सूचना जारी गर्दै त्रिभुवनले अध्ययन विदा सकेपछि सेवामा नफर्केका र तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई सम्पर्क राख्न भनेको हो। तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र नियमअनुसार कानुनी कारवाही गर्ने चेतावनी समेत दिएको छ। विश्वविद्यालयका अनुसार अध्ययन विदापछि काममा नफर्किएका 50 जना प्राध्यापकबाट 11.84 करोड फिर्ता गराइएको छ। कालीकोटका 3 स्थानीय तहमा दुर्लभ वन्यजन्तु रातो हाब्रे रेडपाण्डा भेटिएको छ। तिला गुफा, महाबै र शुभकावलीका गाउँपालिकामा रेडपाण्डा भेटिएको हुरान्डेक नेपालका कालीकोट संयोजक दिलीप कुमार शाहीले जानकारी दिनुभयो। तिला गुफा 10 रुरु बन्चु पाटन, शुभकालिका 6 हाउडी लेकमा र महाबै 2 महाबै पाटन क्षेत्रमा रेडपाण्डा भेटिएको हो। हुरान्डेक नेपालले रेडपाण्डा संरक्षणका लागि निगालो र बाँसको जंगल नमास्न स्थानीयलाई आग्रह गरेको छ। बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले 2 पक्रेको छ। साङ्जाको भिरकोट नगरपालिका 2 लुगाडाँडाका सञ्जीव नेपाली र काभ्रेको मण्डन देवपुर नगरपालिका 12 33 वर्षीय अनुष्का भन्ने सरिता पराजुलीलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। टिकटकमा प्रिन्स तामाङ नाम राखी आफू अमेरिकामा रहेको, नेपाली समेत बोल्न नआउने भन्दै अङ्ग्रेजीमा बोल्ने र बिहे गरेर अमेरिका लैजाने भन्दै एक युवतीबाट 15 लाख लिएको खुलेको छ। प्रिन्स तामाङ नाम गरेका व्यक्तिले आफ्नो बहिनीसँग बोल्नु भन्दै सरगम तामाङ नाम गरेका व्यक्तिसँग समेत कुराकानी गराएका थिए। एकजना रसियाली युद्ध विज्ञले रसियाको अर्को निशाना बेलायत बन्ने चेतावनी दिएकी छन्। क्षेप्यास्त्र आक्रमणबाट जोगिएका र युक्रेन युद्धको अग्रमोर्चामा 3 खटिएकी एलिजाबेथ ब्लकले अझै पनि बेलायतले चुनौती बुझ्न नसकेको टिप्पणी गर्नुभएको हो। बिएपीएस संवाददाता रोजी लेनरसँग कुरा गर्दै युद्ध विज्ञ ब्लक:
1: Just weeks after Russia's full-scale invasion of Ukraine, Elizabeth Bullock drove into a country under attack.
2: In the early days, it was just fear. There was so much fear. I remember crossing the border for the first time and felt the ocean.
0: I listen to the news.
3: BFBS.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: विश्वकप फुटबलमा अहिले पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र कङ्गो भिडिरहेका छन्। अमेरिकाको ह्युस्टनमा भइरहेको खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी भएको छ। छैठौँ मिनेटमा पोर्चुगलका जुआउ नेभेसले गरेको गोल कङ्गोका युआन विसाले इन्जुरी समयमा फर्काउनु भएको छ। अहिले खेबरमा इङ्ल्यान्डले क्रोएसिया विरुद्ध खेल्नेछ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वर प्रसाद खतिवडाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण पेश नगर्ने घोषणा गर्नुभएको छ। आयोगको सट्टा आम सञ्चार माध्यम मार्फत विवरण सार्वजनिक गर्न उचित देखेको भन्दै उहाँले आयोगलाई अस्वीकार गर्नुभएको हो। केही समय अघि पूर्व न्यायाधीश फोरमले पनि अवकाश प्राप्त न्यायाधीशहरूलाई सम्पत्ति विवरण नबुझाउन भनेको थियो। पूर्व न्यायाधीश खतिवडाले आम जनताका लागि आफ्नो वैयक्तिक तथा सम्पत्ति विवरण सार्वजनिक गर्ने भन्दै आफ्नो अभिलेखमा उहाँले केही संवैधानिक, केही कानुनी, केही विधिशास्त्रीय र केही व्यवहारिक कुराहरू सन्दर्भ अनुसार समेटेको उल्लेख गर्नुभएको छ। उहाँले सम्पत्ति विवरण पेश नगर्नेबारे 17 बुँदामा व्याख्या गरेर टिप्पणी गर्नुभएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा समातिएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेललाई साधारण तारिकमा राख्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले पौडेललाई साधारण तारिकमा राख्न आदेश दिएको हो। पौडेलले अदालतमा उपस्थित हुन दिएको निवेदनमाथि सुनवाई भएपछि साधारण तारिकमा राख्न आदेश दिइएको छ। अख्तियारले निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा 8.95 करोड रुपियाँ बिगो माग दावी गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौताभित्र रहेको कार्य सम्झौताका शर्त र प्रावधान अनुरूप 28 लाख अमेरिकी डलरमा परामर्शदाता नियुक्त नगरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। अस्वाभाविक लागत अनुमान बढाई 50.34 करोड पुर्याई प्राधिकरण सम्पत्तिबाट अतिरिक्त र दोहोरो बजेट खर्च गरिएको पनि अख्तियारको दावी छ। ताप्लेजुङको पाथिभरा मन्दिरमा जेठ महिनामा 46,60,600 रुपियाँ भेटी सङ्कलन भएको छ। पाथिभरा क्षेत्र विकास समितिका अनुसार दर्शनार्थीले चढाएको भेटी तथा दान बापत 16 रकम सङ्कलन गरिएको हो। पाथिभरामा सङ्कलित भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्ने गरिएको छ। गत वैशाख महिनामा भने 1.06 करोड 28,000 रुपियाँ सङ्कलन भएको थियो। पर्वतको जलजला गाउँपालिका 8 लुप्राङमा अङ्गुर खेतीको परीक्षण सफल भएको छ। समुद्र सतहबाट 1,800 मिटर उचाइमा रहेको लुप्राङमा श्रीहरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक तारा कुमारी रेग्मीले थोम्सन सिटलेस जातको अङ्गुर खेतीको परीक्षण गर्नुभएको हो।
1: ए अङ्गुर लगायौँ 2-3 वर्ष अगाडि, पोहोर फल्यो, अहिले नै फलेको छ। अति नै बाक्लो, पोहोरभन्दा अहिले बढी फलेको छ सर। गर्नुपर्छ, जसरी पनि गरौँ। परीक्षणको लागि अङ्गुर ल्याएर रोपौँ, भयो भने अरू बढी पनि गरौँला भन्ने सोचले 2 अङ्गुरको बिरुवा भारतबाट मगाइयो सर, अनि त्यसपछि ल्याएर लगाइयो। 2 वर्षमा फल दियो यसले। अङ्गुरलाई त यहीँबाटै बेचियो सर, 35,000 अङ्गुर बेचेको पोहोर। यहीँ आएर लाने मान्छेले यहीँ आएर खुसी भएर 450 रुपियाँ किलो, 500 रुपियाँ किलो त्यसरी टणेलबाटै बेचियो सर पोहोर साल।
0: अब खबर फटाफट।
2: कैलालीको धनगढी एक जोकैयाका मंगल चौधरीलाई च्याउ खेतीले फलिफाप। 15 टनलमा च्याउ लगाउँदा वार्षिक 20 लाखसम्मको बिक्री, कामदार र अरू खर्च कटाएर 10 लाख बचत गर्दै। धनकुटाको हिले चोक्रोक भिरगाउँ मधुगंगा सड़क खण्डमा ट्र्याक खोलेको 26 वर्षपछि कालोपत्रेको काम शुरू। विश्व बैंकको 36 करोड अनुदान सहयोगमा धनकुटा एक हिले चोक्रोक र भिरगाउँ हुँदै मधुगंगासम्म धमाधम कालोपत्रेको काम हुँदै। कैलालीको टिकापुर नगरपालिका क्षयरोगका बिरामी पहिचान गर्दै नगरभित्र क्षयरोगी भए नभएको पत्ता लगाउन शिविर आयोजना र समूह समूह बनाएर नमूना संकलन गरिँदै टिकापुरका 174 जना क्षयरोगको औषधि खाँदै। बागमती सरकारले प्रदेशभित्रका अति विपन्न 1,000 परिवारलाई सुरक्षित आवास बनाइदिने, विपन्न आवास निर्माणका लागि 20 करोडको बजेट। पर्वतको बिहादी गाउँपालिका दूध किसानलाई लिटरमा 7.5 रुपियाँको दरले अनुदान दिँदै गाउँपालिकाभित्रका दूध संकलन, ढुवानी र बिक्री वितरण गर्ने सहकारी र व्यावसायिक फार्मलाई पनि अनुदान कार्यक्रममा सहभागी हुन सूचना। भोजपुर पवादुङमा छ ठूलो दुम्मामा पिखुवा भेडाबारी सिंचाई कुलो निर्माण, आयोजनापछि 500 रोपनी भन्दा बढी जग्गामा सिंचाई पुग्ने। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट 16 वर्षमा 5,900 विद्यार्थी उत्तीर्ण, कृषि स्नातकमा 3,000, कृषि स्नातकोत्तरमा 888 र कृषि विद्यावारिधिमा 54 जना उत्तीर्ण भएको विश्वविद्यालयको तथ्याङ्क।
0: अहिलेसम्मका खबर यति। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: विश्वकप फुटबलमा अहिले पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको खेल भइरहेको छ। अहिले दोस्रो हाफको खेल जारी छ। अमेरिकाको ह्युस्टनमा भइरहेको खेलको दोस्रो हाफसम्म पनि एक एक गोलको बराबरी रहेको छ। छैठौँ मिनटमा पोर्चुगलका जुआओ नेभेसले गरेको गोल कङ्गोका यान विसाले इन्जुरी समयमा फर्काउनु भएको छ। अहिले केही बेरमा इङ्ल्यान्डले क्रोएसिया विरुद्ध खेल्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवं संवेदनशीलताप्रति रहिआएको प्रतिबद्धता दोहोऱ्याएको पनि मन्त्रालयले उल्लेख गरेको छ। दुई पक्षबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण जस्ता विषयमा छलफल भएको थियो। भेटवार्ता पश्चात मन्त्री खनाल चिनिया विदेश मन्त्री वाङ येले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो। नारायणगढ मुगलिन सडकमा दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार इच्छाकामना 5-3 खोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो। सडक सुपरभाइजर ईश्वर छेत्रीका अनुसार पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आएको छ। नारायणगढ मुगलिन सडक खण्डको 3 खोलामा पहिरो र ढुङ्गा खसिरहने हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। बाजुराको हिमाली गाउँपालिका लामपाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा बेसमा बन्दोबस्तीका सामान पुर्याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट पठाइएका ती सामग्री बाजुरा गुल्मबाट हेलिकप्टर मार्फत लामपाटा पुर्याइएको हो। ती स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा गएको जेठ 31 गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको थियो। नम्बर 7 वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीप्रति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुविदीले लामपाटा पुगेर तैनात सुरक्षा फौजको काम कारवाहीबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सशस्त्र मुख्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन निर्देशन र आवश्यक समन्वय समेत हेडक्वार्टरबाटै हुनेछ। सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सो टोली जेठ 27 गते त्यसतर्फ प्रस्थान गरेको थियो। केही दिन यता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिकबीच सामान्य विवाद उत्पन्न भएको थियो। विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवैजनालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आदेशमा अग्रवालको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि भनिएको छ। भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। मुद्दाको सुनवाई गर्दै विशेष अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्रेको छ। स्याङ्जाको भिरकोट नगरपालिका 2 लुगाडाँडाका सञ्जीव नेपाली र काभ्रेको मण्डन देवपुर नगरपालिका 12 33 वर्षीया अनुष्का भन्ने सरिता पराजुलीलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो। टिकटकमा प्रिन्स तामाङ नाम राखी आफू अमेरिकामा रहेको, नेपाली समेत बोल्न नआउने भन्दै अङ्ग्रेजीमा बोल्ने र बिहे गरेर अमेरिका लैजाने भन्दै एक युवतीबाट 15 लाख लिएको खुलेको छ। प्रिन्स तामाङ नाम गरेका व्यक्तिले आफ्नो बहिनीसँग बोल्नु भन्दै सरगम तामाङ नाम गरेका व्यक्तिसँग समेत कुराकानी गराएका थिए। तर प्रहरी अनुसन्धानका क्रममा दाजु बहिनी बनेर कुराकानी गर्ने व्यक्ति अहिले पक्राउ परेका श्रीमान श्रीमती रहेको खुलेको छ। श्रीमान श्रीमती नै मिली योजनाबद्ध रूपमा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। दुवैजना विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको छ।
1: एक वर्ष अघि शुरू भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म 12.85% भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायतका संरचना निर्माण भइरहेको छ। अहिले बन्दरगाहमा टर्मिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन्।
0: अहिले सम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: विश्वकप फुटबलमा अहिले इङ्ल्यान्ड र क्रोएसिया बीचको खेल सुरु हुनै लागेको छ। अमेरिकाको डालासमा सुरु भएको खेलमा समूह चरणको निकै ठूलो भिडन्तका रूपमा हेरिएको छ। यो खेल हेर्न 15,000 इङ्ल्यान्डका समर्थक मैदानमा पुगेका छन्।
1: I think it's going to be difficult. I think we're going to have to struggle through quite a few games.
2: I feel like Tuchel's got a good system going now.
1: I think it's going to be 2-0. 2-0 England. I think it's going to be quite an easy dispatch.
3: I think 4-0. I think Croatia will, I think Croatia will crumble in the second half.
0: यसअघि राति भएको अर्को खेलमा पोर्चुगललाई प्रजातान्त्रिक गणतन्त्र कङ्गोले बराबरीमा रोकेको छ। अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगल र कङ्गो बीचको खेल 1-1 बराबरीमा अङ्क बाँड्दै सकिएको छ। खेलको 6 मिनटमा पोर्चुगलका जोआओ नेभेसले गरेको गोल कङ्गोका युआन विसाले पहिलो हाफ सक्ने लाग्दा फर्काएपछि अर्को कुनै गोल भएन र खेल बराबरीमा टुङ्गिएको छ। लामो समयदेखि कानुनी दायित्व पूरा नगरेका कम्पनीहरूलाई नियमित प्रक्रियामा फर्काउन सरकारले विशेष सहुलियतको व्यवस्था गरेको छ। निर्धारित समयभित्र आवश्यक विवरण तथा राजस्व बुझाउने कम्पनीका विगतका कर शुल्क दस्तुर र जरिवाना बिना हुने व्यवस्था लागू गरिएको हो। कम्पनी रजिस्ट्रार कार्यालयका अन्सार आर्थिक विधेयक 2083 अन्तर्गत समावेश विशेष प्रावधान मार्फत यस्तो सुविधा प्रदान गरिएको छ। कार्यालयले जनाएअनुसार असोज मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गर्ने कम्पनीले आफ्नो व्यवसायलाई पुनः सक्रिय रूपमा सञ्चालन गर्न सक्नेछन्। व्यवसाय निरन्तरता दिन नचाहने कम्पनीले कानुनी प्रक्रिया अपनाएर तर्ता खारेजीमा जान सक्ने पनि व्यवस्था गरिएको छ। कानुनी व्यवस्थाअनुसार चालु आर्थिक वर्षसँग सम्बन्धित सम्पूर्ण विवरण र राजस्व असोज मसान्तभित्र बुझाएमा अघिल्ला वर्षहरूमा बाँकी रहेका वा लाग्ने कर दस्तुर शुल्क तथा जरिवानाको दायित्व स्वत समाप्त हुनेछ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा समातिएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेललाई साधारण तारिकमा राख्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले पौडेललाई साधारण तारिकमा राख्न आदेश दिएको हो। पौडेलले अदालतमा उपस्थित हुन दिएको निवेदनमाथि सुनवाई भएपछि साधारण तारिकमा राख्न आदेश दिएको छ। अख्तियारले निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा 8,95,00,000 रुपियाँ बिगु माग दावी गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौताभित्र रहेको कार्य सम्झौताका शर्त र प्रावधान अनुरूप 28,00,000 अमेरिकी डलरमा परामर्शदाता नियुक्त गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ। भारतीय चिया बोर्डले मे 1 लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर्स र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध पैदा भएको महासङ्घले जनाएको छ। नेपालको चिया क्षेत्र कृषि उद्योग निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्त्वपूर्ण र रणनीतिक रहेकोले गर्दै महासङ्घले तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको छ। चिया क्षेत्रमा आश्रित किसान मजदुर र उद्यमीको भविष्यसँग जोडिएको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी समाधान गर्न सरकारसँग माग गरेको छ। पर्वतको जलचला गाउँपालिका 8 लुप्राङमा अङ्गुर खेतीको परीक्षण सफल भएको छ। समुद्री सतहदेखि 1,800 मिटर उचाइमा रहेको लुप्राङमा श्रीहरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक तारा कुमारी रेग्मीले थम्सन सिडलेस जातको अङ्गुर खेतीको परीक्षण गर्नुभएको हो।
4: ए अङ्गुर लगायौँ 2-3 वर्ष अगाडि, पोहोर फल्यो, अहिले नै फलेको छ, अति नै बाक्लो, पोहोरभन्दा अहिले बढी फलेको छ सर। गर्नुपर्छ, जसरी पनि गरौँ, परीक्षणको लागि अङ्गुर ल्याएर रोपौँ, भयो भने अरू बढी पनि गरौँला भन्ने सोचले 2 अङ्गुरको बिरुवा भारतबाट मगाइयो सर, अनि त्यसपछि ल्याएर लगाइयो, 2 वर्षमा फल दियो यसले। अङ्गुरलाई त यहीँबाटै बेचियो सर, 35,000 अङ्गुर बेचेको पोहोर, यहीँ आएर लाने मान्छेले यहीँ आएर खुसी भएर 450 रुपियाँ किलो 500 रुपियाँ किलो त्यसरी टणेलबाटै बेचियो सर पोहोर साल।
0: रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर चावला खेल पुर्याइएको छ। वर्षा र सहकालका देवताका रूपमा बुझिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। रथ चावला खेल पुरासँगै अब शनिबार भोटो जात्रा मनाइन्छ। 3 चावला खेलमा रथलाई पूजा गरिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पालना नगरे इरानमाथि बम खसाल्ने चेतावनी दिनुभएको छ। अमेरिकी सरकारका वरिष्ठ अधिकारीले इरानले आणविक हतियार नबनाउने लगायत 14 सम्झौताको जानकारी गराइरहँदा ट्रम्पको भनाइ आएको छ। सम्झौतामा 2 महिनाभित्र अन्तिम निचोड निकालिने विषय पनि समावेश गरिएको छ। G7 सम्मेलनका क्रममा ट्रम्पले
5: नमस्कार। यो PFBS गोर्खा रेडियो हो।

0: विश्वकप फुटबलमा अहिले इङ्ल्यान्ड र क्रोएसिया बीचको खेल चलिरहेको छ। अमेरिकाको डालासमा भइरहेको खेलको पहिलो हाफसम्म 2-2 गोलको बराबरी छ। यो खेलमा इङ्ल्यान्डका लागि ह्यारी केनले दुवै गोल गर्नुभएको हो। क्रोएसियाका मार्टिन बटुरिना र पिटर मुसाले गोल हान्नुभएको छ। यो खेल हेर्न 15,000 इङ्ल्यान्डका समर्थक मैदानमा पुगेका छन्। यसअघि राति भएको अर्को खेलमा पोर्चुगललाई प्रजातान्त्रिक गणतन्त्र कङ्गोले बराबरीमा रोकेको छ। अमेरिकाको हिस्टनमा भएको खेलमा पोर्चुगल र कङ्गोबीचको खेल 1-1 बराबरीमा अङ्क बाँड्दै सकिएको छ। खेलको 6 मिनटमै पोर्चुगलका जुआ नेभेसले गरेको गोल कङ्गोका युआन हुइसाले पहिलो हाफ सकिनेलाई तफर्काएपछि कुनै गोल भएन र खेल बराबरीमा टुङ्गिएको छ। नारायणगढ मुगलिन सडकमा दुईतर्फी गाडी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार राति 9 बजे इच्छा कामना 5-3 खोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो। सडक सुपरभाइजर ईश्वर छेत्रीले पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो। सभामुख डोल प्रसाद अर्याल प्रतिपक्षी सांसदका निशानामा पर्नु भएको छ। कङ्ग्रेस सांसदले रासोपा सङ्घको सम्बन्धमाथि प्रश्न उठाउँदा श्रम संस्कृतिका सांसदले सभामुखको आसन अगाडि बेल घेराउसम्म गरेका छन्।
1: मन्त्रालयगत बजेटमाथिको प्रश्नोत्तरमा उद्योग मन्त्री गौरी कुमारी यादवले श्रम संस्कृतिका सांसद हर्कराज राईले सोधेको प्रश्नको जवाफ नदिएपछि विवाद सुरु भएको हो।
2: म मन्त्रीज्यूलाई एउटै मात्रै प्रश्न राख्न चाहन्छु। सङ्गीत खेलकुद र चलचित्रलाई पनि हामीले उद्योग मान्न सक्छौँ या सक्दैनौँ? मान्न सक्छौँ भने त्यस क्षेत्रमा हामीले बजेट विनियोजन के कति गरेका छौँ, यसको उत्तर दिनुहोला।
1: मन्त्री यादवले आफ्नो प्रश्नको जवाफ नदिएपछि सांसद हर्क साम्पाङले उठेर विरोध गर्न थाल्नु भएको हो। मन्त्रीले जवाफ दिने आश्वासन दिँदै हरियालले साम्पाङलाई मनाउने प्रयास पनि गर्नुभएको थियो।
3: मान्य सदस्य बस्नुहोस्, अहिले यहाँ वाद विवाद नगरौं। मान्य सदस्य, स्पष्टीकरण माथि फेरि स्पष्टीकरण हुँदैन। आगामी दिनमा मान्य मन्त्रीले फेरि यहाँको प्रश्न उत्तर दिनुहुनेछ। मान्य सदस्य बस्नुहोस्।
1: यही बीचमा रासोपा सांसद मनिष झाले नियमावलीको नियम 54 गलत व्याख्या गर्दै सांसद साम्पाङमाथि घोषपेच समेत गर्नुभएको थियो।
4: 54 नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। मन्त्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। सम्बन्धित माननीय सांसदज्यूलाई यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु।
1: प्रतिनिधि सभा नियमावलीको नियम 54 कुनै प्रश्नको उत्तर दिँदा राष्ट्रिय वा सार्वजनिक हित विपरीत हुने देखिएमा त्यस्तो प्रश्नको उत्तर दिन इन्कार गर्न सकिने व्यवस्था छ। सांसद साम्पाङले राष्ट्रिय र सार्वजनिक हित विपरीतको प्रश्न नसोधेको भन्दै श्रम संस्कृतिकै अर्का सांसद ध्रुवराज राईले रासोपा सांसद झालाई जवाफ फर्काउनु भएको थियो।
5: यो अहिले नियमावलीको 54 उत्तर दिने स्वीकार गर्न नसक्ने भन्ने कुरा चाहिँ अहिले उठेको विषयमा होइन, राष्ट्रियताको विषयमा चाहिँ हाम्रो राष्ट्रलाई हित विपरीत हुन्छ भन्ने विषयवस्तु बुझिन्छ यहाँको आशय। त्यसो हुँदाखेरि नियमावलीको यो विषयमा पनि अध्ययन गर्नका लागि सम्बन्धित मानवजीवलाई अनुरोध गर्न चाहन्छु।
1: मन्त्रीले आउँदा दिनमा पनि जवाफ दिन सक्ने भन्दै सभामुखले पटक पटक थुम्थुम्याउने प्रयास गरे पनि सांसद साम्पाङले उभिएरै जवाफ मागेपछि सभामुखले बस्न आदेश दिँदै बैठक अगाडि बढाउनु भएको हो।
3: मान्य सदस्यलाई म बस्न आदेश गर्छु।
1: केही बेर बसेका साम्पाङले फेरि उठेर विरोध गरेसँगै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेका थिए। वेल घेराउ गरेका सांसदहरूलाई सभामुखले चेतावनी समेत दिनुभएको छ।
3: सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु।
1: सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेकै बैठकमा काङ्ग्रेस सांसदले समेत सभामुखमाथि प्रहार गरेका छन्। सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति नहटाएको भन्दै काङ्ग्रेस सांसद डाक्टर चन्द्रमोहन यादव,
6: सभामुख महोदय, हाम्रो गरिमामा जो सामने कुर्सीमा बस्नुभन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो के सभामुख महोदय? अहिलेसम्म त्यो पहिलेको जो पार्टी थियो रासोपा यहाँको, त्योसँगको नाभि काट्न सक्नु भएको छैन कि क्या हो?
1: सांसद यादवको यो अभिव्यक्तिलाई लिएर रासोपा सांसद गणेश कार्कीले नियमापत्ति गर्नुभएको थियो।
0: चलचित्र समीक्षक समाजले 2006 क्रिटिक्स फिल्म अवार्ड कार्यक्रम गर्ने भएको छ। समाजले वर्ष 2081 र 82 विजेतालाई एकैसाथ अवार्ड प्रदान गर्न लागि जानकारी दिएको छ। समाजका अध्यक्ष समीप राज तिमल सिन्हाले अवार्डका लागि सहभागी भएका चलचित्रको मूल्याङ्कनपछि विजेता घोषणा गरिएको जानकारी दिनुभयो। खबर यति नै, नमस्कार।
7: You. BFBS कुलकर्म रेडियो हो।

0: विश्वकप फुटबलमा अहिले इङ्ल्यान्ड र क्रोएसिया बीचको खेल अन्तिम चरणमा आएको छ। अमेरिकाको डालासमा भइरहेको खेलको अन्तिम नतिजा आउने क्रममा इङ्ल्यान्ड 4-2 अगाडि रहेको छ। यो खेलमा इङ्ल्यान्डका लागि ह्यारी केनले 2 गर्नुभएको हो। यो खेल हेर्न 15,000 इङ्ल्यान्डका समर्थक मैदानमा पुगेका छन्।
1: I think it's going to be difficult. I think we're going to have to struggle through quite a few games.
2: I feel like Tuchel's got a good system going now.
1: I think it's going to be 2-0. 2-0 England. I think it's going to be quite an easy dispatch.
3: I think 4-0. I think Croatia will crumble in the second half.
0: यसअघि राति भएको अर्को खेलमा पोर्चुगललाई प्रजातान्त्रिक गणतन्त्र कङ्गोले बराबरीमा रोकेको छ। अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगल र कङ्गोबीचको खेल 1-1 बराबरीमा अङ्क बाँड्दै सकिएको छ। खेलको 6 मिनटमा पोर्चुगलका जुआ नोभेसले गरेको गोल कङ्गोका युआन विशाले पहिलो हाफ सकिने लाग्दा फर्काएपछि कुनै गोल भएन र खेल बराबरीमा टुङ्गिएको छ। सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले 62 जिल्लामा हुलक कार्यालय मार्फत सेवा दिन सुरु गरिएको बताउनु भएको छ। आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलक कार्यालयहरूमा आधारभूत सूचना प्रविधि विस्तारको व्यवस्था गर्न 2,50,00,000 विनियोजन गरिएको उहाँको भनाइ छ। प्रतिनिधि सभामा सांसदका प्रश्नको उत्तर दिने क्रममा उहाँले हुलाकको आधुनिकीकरणको लागि सरकारले नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टको बजेट पनि खर्च गर्ने जानकारी दिनुभयो। राहदानी सवारी चालक अनुमति पत्र लालपूर्जा प्रयोगशालाका नमुना राष्ट्रिय वाणिज्य ब्याङ्कको एटिएम स्वास्थ्य बिमा बोर्डका सामग्री राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका सामग्री चिट्ठी पत्र लगायतका कागजात ढुवानी हुलाक मार्फत गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ। हाल विभिन्न 39 देशसँग वैदेशिक द्रुत डाक सेवा र 71 देशका 93 गन्तव्यमा पार्सल सेवा सञ्चालनमा छन्। बाजुराको हिमाली गाउँपालिका लामपाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा बेसमा बन्दोबस्तीका सामग्री पुर्याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट पठाइएका ती सामग्री बाजुराको गुल्माबाट हेलिकप्टर मार्फत लामपाटा पुर्याइएको हो। सो स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा गएको जेठ 31 गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको थियो। नम्बर 7 वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीप्रति डिआइजी दिग्विजय सुवेदीले लामपाटा पुगेर तैनात सुरक्षा फौजको काम कारवाहीबारे जानकारी लिनुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। केही दिन यता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिकबीच विवाद उत्पन्न हुँदै आएको छ। ताप्लेजुङको पाथिभरा मन्दिरमा जेठ महिनामा 46,60,000 रुपियाँ भेटी सङ्कलन भएको छ। पाथिभरा क्षेत्र विकास समितिका अनुसार दर्शनार्थीले चढाएको भेटी तथा दान बापत रकम सङ्कलन गरिएको हो। पाथिभरामा सङ्कलित भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्ने गरिएको छ। गत वैशाख महिनामा भने 1,06,28,000 रुपियाँ सङ्कलन भएको थियो। अब खबर फटाफट।
4: कैलालीको धनगढी 1 जोकैयाका मंगल चौधरीलाई च्याउ खेतीले फलिफाप। 15 टनलमा च्याउ लगाउँदा वार्षिक 20,00,000 बिक्री। कामदार र अरू खर्च कटाएर 10,00,000 बचत गर्दै। धनकुटाको हिले चोक्रोक भिरगाउँ मधुगंगा सड़क खण्डमा ट्र्याक खोलेको 26 वर्षपछि कालो पत्रेको काम शुरू। विश्व बैंकको 36 करोड़ अनुदान सहयोगमा धनकुटा एक हिले चोक्रोक र भिरगाउँ हुँदै मधुगंगासम्म धमाधम कालो पत्रेको काम हुँदै। कैलालीको टिकापुर नगरपालिका क्षयरोगका बिरामी पहिचान गर्दै नगरभित्र क्षयरोगी भए नभएको पत्ता लगाउन शिविर आयोजना र समूह समूह बनाएर नमूना संकलन गरिँदै टिकापुरका 174 क्षयरोगको औषधि खाँदै। बागमती सरकारले प्रदेशभित्रका अति विपन्न 1,000 परिवारलाई सुरक्षित आवास बनाइदिने। विपन्न आवास निर्माणका लागि 20 करोड़को बजेट। पर्वतको बिहारी गाउँपालिका दूध किसानलाई लिटरमा 7.5 रुपियाँको दरले अनुदान दिँदै गाउँपालिकाभित्रका दूध संकलन ढुवानी र बिक्री वितरण गर्ने सहकारी र व्यावसायिक फार्मलाई पनि अनुदान कार्यक्रममा सहभागी हुन सूचना। भोजपुर पौवादुङमा छ ठूलो दुम्बामा पिखुवा भेडाबारी सिंचाई कुलो निर्माण। आयोजनापछि 500 रोपनी भन्दा बढी जग्गामा सिंचाई पुग्ने। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट 16 वर्षमा 5,900 विद्यार्थी उत्तीर्ण। कृषि स्नातकमा 3,000, कृषि स्नातकोत्तरमा 888 र कृषि विद्यावारिधिमा 54 उत्तीर्ण भएको विश्वविद्यालयको तथ्याङ्क। र झापामा लागू औषध प्रयोगकर्ता र कारोबारी विरूद्ध प्रहरीको स्विप अपरेशन। हिजो र अस्थिको स्विप अपरेशनमा 4 महिलासहित 83 लागू औषध सेवनकर्ता र 9 कारोबारी पक्राउ।
0: नमस्कार।
5: You're BFBS, Gorkha Radio.

अरे तो लो भैया, हम अपने पैरों के ऊपर खड़े हो गए और मिला ली है ताल।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: विनियोजन विधेयकमा 20 जना सांसदले खर्च कटौतीका प्रस्ताव राख्ने भएका छन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सो प्रस्ताव राखिने भएको हो। आज बस्ने तय भएको प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयका लागि छुट्याइएको बजेटका लागि सो प्रस्ताव आउने संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार ती प्रस्तावका साथै अर्थमन्त्री डाक्टर सोनी मुगले विधेयक पारित गर्ने प्रस्ताव समेत ल्याउनुहुनेछ। त्यसअघि आज विभागीय मन्त्रीहरूले पनि सोधिएका प्रश्नको जवाब दिनेछन्। प्रतिनिधि सभामा प्रधानमन्त्रीको सिमाना सम्बन्धी अभिव्यक्ति फिर्ता लिन विपक्षी दलका सांसदले दैनिक जसो विरोध गर्दै आएका छन्। संसद बैठकपछि एमालेका गुरु बरालले अहिले भइरहेको संसदीय अभ्यासमा प्रश्न उठाउनु भएको छ।
4: डोकमा जसरी ओहिरो हालिन्छ जाँतोमा, त्यसरी नै हालेर उहाँहरूले रिखिता पुर्याउने प्रयास गर्नुभएको छ। यो रिखिताबाट न छलफल राम्रो हुन्छ, न रचनात्मक जवाफ आउँछ, न सरकार जिम्मेवार बन्छ। यो तिनटै प्रक्रियाबाट अहिले सरकारले आफूलाई लुज गरिरहेको छ। प्रतिपक्षले उठाएका सवालहरूको फकत जवाफ औपचारिकतामा सीमित छ। सरकार केही गर्छु भन्ने जो उसको आफ्नो सङ्कल्प थियो, त्यो सङ्कल्पबाट नीति र कार्यक्रमको कारणबाट ऊ पछाडि हटिरहेको अनुमान गरिन्छ र उत्तर जिम्मेवार र जवाबदेही छैन।
3: परराष्ट्र मन्त्री श्री शिर खनाल चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवं संवेदनशीलताप्रति रहेको प्रतिबद्धता दोहोऱ्याएको पनि मन्त्रालयले उल्लेख गरेको छ। द्विपक्षीयबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण जस्ता विषयमा छलफल भएको थियो। भेटवार्ता पश्चात मन्त्री खनाल चिनिया विदेश मन्त्री वाङ यीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो। रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावला खेल पुर्याइएको छ। वर्षा र सहकालका देवताका रूपमा बुझिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। रथ जावला खेल पुर्याएसँगै अब शनिबार भोटो जात्रा मनाइन्छ। त्यतिन्जेल जावला खेलमा रथलाई पूजा गरिनेछ। रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबभन्दा लामो हो। मच्छिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चतुर्थीसम्म चल्छ। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित तुधारा चाँदनी चोकका बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको छ।
5: एक वर्ष अघि शुरू भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म 12.85% भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायतका संरचना निर्माण भइरहेको छ। अहिले बन्दरगाहमा टर्मिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन्। तोकेको अवधिमै सम्पन्न गर्ने लक्ष्यका साथ अघि सारिएको परियोजनाको निर्माण लागत 2.37 अर्ब भारतीय रूपियाँ रहेको छ। नेपालतर्फ सुक्खा बन्दरगाहसम्म 6 लेनको पहुँच मार्ग र महाकाली नदीमा 4 लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ भने भारतले पहुँच मार्ग निर्माण गरिरहेको छ। सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिममा थप विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।
3: बीबीसीले 550 रोजगारी कटौती गर्ने भएको छ। वरिष्ठ समाचार वाचक पदमा समेत कटौती गरेर टिभी र रेडियो पुनः संरचना गरिने भएको हो। रोजगारी कटौतीपछि बीबीसीले आगामी 2 वर्षमा 50 करोड पाउन्ड बचत गर्ने ठानिएको छ। बीबीसी टेलिभिजन न्युजका पूर्व प्रमुख रोजर मौसी:
6: I think it's sad that the BBC is having to make these cuts. And to be honest, news would have been last on my list of the areas where there should be cuts, because we live in uncertain times. There's a lot of misinformation and disinformation around, and therefore getting rid of journalists is not what you really expect the BBC to do.
3: विश्वको फुटबलमा अहिले घाना र पनामा भिडिरहेका छन्। यसअघि क्रोएसिया विरुद्धको खेलमा इङ्ल्यान्ड विजयी भएको छ। अमेरिकाको डल्लासमा भएको खेलमा इङ्ल्यान्ड क्रोएसिया विरुद्ध 4-2 गोल अन्तरले विजयी भएको हो। यो खेलमा इङ्ल्यान्डको लागि ह्यारी केनले 2 गोल गर्नुभएको हो। मार्कस रेसफोर्ड र जोर्ड बेलिङ्ग्यामले पनि गोल हान्नुभयो। क्रोएसियाका मार्टिन पटुरिना र पिटर मुसाले गोल हान्नुभएको छ। यसअघि राति भएको अर्को खेलमा पोर्चुगललाई प्रजातान्त्रिक गणतन्त्र कङ्गोले बराबरीमा रोकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

अच्छा रहा।